0: जलमार्गका विषयमा कुनै धारणा नबनेको इरानको दावी
1: र आईसीसी क्रिकेट विश्वकप लिग दुईमा नेपाल लगातार तेस्रो पटक पनि पराजित नामिबिया 3 रनले विजयी काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लिग चरणका 5 वटै खेलमा पराजित
0: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो पटक बिउताउन खोजिएको वाम गठबन्धन जस अन्तर्गत नेकपा एमाले र नेकपाका शीर्ष नेतृत्वको बीचमा 3 बुँदे सहमति भयो तर नेकपा भित्रको अर्को एउटा समूह जो माधव नेपाल समूह छ त्यहाँ केही नेताहरूले असन्तुष्टि जनाएका खबर सार्वजनिक भएका छन् र प्रचण्डले नेता नेपालसँग छुट्टै भेटेर मनाउने कोशिश पनि गरिएका खबरहरू सार्वजनिक भए यहाँ एउटा खुल्ला स्थान जस्तो देखाइएको छ जहाँ प्रचण्ड र एमाले अध्यक्ष ओली जस्ता देखिने व्यक्ति अंकमाल गर्दै मुस्कुराइरहेको देखाइएको छ र भने अलि परतिर नेता माधव नेपाल जस्ता देखिने व्यक्ति दुवै हात बाँधेर टोलाइरहेको झोक्राइरहेको जस्तो देखाइएको छ नेता नेपाल जस्ता देखिने व्यक्ति केही भन्दैछन् माथि यस्तो लेखिएको छ हुँदै नभएको स्वर्ग र नरकको ट्राभल प्लान बनाउनु यो सरासर ठगी हो
1: हौस् प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई लेटप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार।

0: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाइ, हामीले केही दिनदेखिबाट हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा चाहिँ भजन संग्रहको पुस्तकबाट चाहिँ हाम्रो यो अध्ययनलाई चाहिँ निरन्तर रूपमा हामीले अगाडि बढ़ाइरहेका छौं र अघिल्लो अध्ययनहरूमा पनि हामीले संकष्टको समयमा प्रार्थनाको महत्व, परमेश्वरको कृपा र प्रभु येशु ख्रिष्टमाथि भरोसा राख्नुपर्ने आवश्यकताहरूको बारेमा चाहिँ सिक्दै थियौं। आजको हाम्रो यो भजन संग्रह अध्यायको आठले चाहिँ हामीलाई के सिकाउनेछ त दाइ?
2: भाइ, भजन संग्रह आठ एक विशेष भजन हो। यसले परमेश्वरको महानता, उहाँको सृष्टि र मानिसप्रति उहाँको प्रेमलाई देखाउँछ। साथै यस भजनले प्रभु येशु ख्रिष्टको महिमा र उहाँको विजयतर्फ पनि हाम्रो ध्यान खिच्दछ।
1: भनेपछि दाइ, के यस भजनले चाहिँ हामीलाई येशु ख्रिष्टको बारेमा अझै पनि गहिराईमा चाहिँ हामीलाई बताउनेछ?
2: हो भाइ, प्रभु येशुले आफ्नो सेवाकालमा भजन संग्रहका केही पुस्तकहरू उल्लेख गर्नुभएको थियो। भजन आठले विशेष गरी परमेश्वरको महिमा र मानिसमाथिको उहाँको योजना देखाउँछ, जुन अन्तत ख्रिष्टमा पूरा भएको देखिन्छ।
1: यसको अर्थ यो भजन आजका विश्वासीहरूका लागि पनि उत्तिकै महत्वपूर्ण रहेछ, होइन त?
2: अवश्य पनि भाइ, यो भजनले हामीलाई परमेश्वर कति महान हुनुहुन्छ र उहाँले मानिसलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा सम्झाउँछ। साथै हामीलाई उहाँमाथि भरोसा राख्न पनि प्रोत्साहन दिन्छ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, तपाईहरूलाई थाहै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन भजन संग्रहको पुस्तकबाट गरिरहेका छौं र आशा गर्दछु कि तपाईहरूले यस पुस्तकबाट पनि धेरै धेरै आत्मिक लाभहरू उठाइरहनु भएको छ। त मित्र, वचन अध्ययनकै क्रममा आज हामी बाइबल अध्ययन भजन संग्रह आठ अध्यायबाट देख्न गइरहेका छौं। यस अध्यायको मुख्य विषय हो यो मसीह सम्बन्धीको भजन। मसाइनिक सामले ख्रिष्टको मानवता र मानिसको रूपमा उहाँको अन्तिम विजयको जोड दिन्छ। मसीह सम्बन्धका भजनहरू यानी मसाइनिक साम्स यस कारणले भनिन्दछन् किनभने तिनीहरूलाई नयाँ नियममा सिधै प्रभु येशु ख्रिष्टको संकेत जनाउनलाई उद्धृत गरिएका छन्। भजन आठ अध्याय नयाँ नियममा तीनपल्ट उद्धृत गरिएको छ। वास्तवमा प्रभु येशु स्वयंले यो भजनको उद्धृत गर्नुभयो। यसको मती 21 अध्यायमा यरुसलेममा ख्रिष्टको विजय प्रवेशमा रिकर्ड गरिएको छ। मन्दिरमा बालकहरू गाइरहेका थिए। मती 21 अध्याय 9 पदमा दाऊदको पुत्रलाई होसना। प्रधान पुजारीहरू र शास्त्रीहरूले भने कि तिमीहरूले सुनिरहेका छौ कि तिनीहरूले के भनिरहेका छन्। अनि यही समयमा येशूले भन्नुभयो, मती 21 16 पदमा, हो म सुन्दैछु, के तिमीहरूले पढेका छैनौ? दुधे बालक र काकको बालकहरूको मुखबाट तपाईँले स्तुति पूरा गर्नुभयो। हाम्रा प्रभुले भजन संग्रह आठ अध्याय 2 पदको वचनको उद्धृत गरिरहनु भएको थियो। उहाँले प्रधान पुजारीहरूलाई र शास्त्रीहरूलाई भनिरहनु भएको थियो, यदि तिनीहरूले यो शास्त्रको खण्ड पढे असल विचार हुने थियो, ताकि किन बालकहरूले यो भनिरहेका थिए सो कुराको बुझ्न सकुन्। अनि यो भजनको दोस्रो उद्धृत पहिलो कुरन्थी 15 अध्याय 27 पदमा पाइन्दछ, जुन पुनरुत्थानको अध्याय हो। भजन संग्रह आठ अध्याय 6 पदमा को अन्तिम खण्डमा भनिएको छ, त तपाईले सबै कुरा त्यसको चरण मुनि राख्नु भएको छ। यो बिल्कुल स्पष्ट छ कि यो भजनको आज हाम्रा दिनहरूमा लागू छैन, हाम्रा दिनहरूतिर संकेत गर्दैन, जस्तो कि पावल व्याख्यान गर्छन् पहिलो कोरन्थी 15:27 पदमा, किनभने परमेश्वरले सबै कुरा उहाँको पाउको अधीनमा राख्नुभयो। तर जसले सबै कुरा आफ्नो पाउ मुनि या पाउको अधीनमा राख्नु भएको छ, सबै कुरा आज हामी देख्दैनौ कि सबै कुरा उहाँको पाउ मुनि राखिएको छ। अहा, म ठोक्क दिएर भन्न सक्छु यो कुरा, तर सबभन्दा पूर्ण उद्धृत चाहिँ हिब्रू 2:5-8 पदमा पाउँछौ, जुनले यसको अति नै स्पष्ट गर्दछ कि भजन 8 हाम्रो प्रभु येशु ख्रिस्टको संकेत गर्दछ। भनिएको छ हिब्रू 2:5-8 पदमा, किनभने अहिले हामीले भनेको आउँदो संसारलाई परमेश्वरले स्वर्गीय दूतहरूको अधीनमा राख्नु भएन, तर कसैले कहीँ यसो भनेर साक्षी दिएका छन्, मानिस के हो र तपाईँ त्यसको सम्झना राख्नुहुन्छ, अथवा मानिसको सन्तान र तपाईँको त्यसको वास्ता राख्नुहुन्छ, तपाईँले त्यसलाई स्वर्गीय दूतहरूभन्दा केही कम तुल्याउनु भयो, तपाईँले त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभयो र आफ्ना बाहुलीका कामहरू माथि त्यसलाई खटाउनुभयो, तपाईँले सबै थोक त्यसका चरणको अधीनमा राखिदिनुभयो, किनकि मानिसको अधीनमा सबै थोक राख्दा उहाँले त्यसको अधीनमा नभएको केही पनि हुन दिनु भएन, तर अब त अझै सबै थोक त्यसको अधीनमा भएको हामी देख्दैनौ। फेरि हामीले यो कुराको ध्यानमा राख्न आवश्यक छ, तपाईँ र म त्यस्तो दिनमा रहेका छौं कि सबै थोक उहाँको अधीनमा पाउ मुनि चरण मुनि राखिएको छैन। हिब्रू 2:9 पदलाई पढौं, यहाँ भनिएको छ, तर परमेश्वरको अनुग्रहबाट उहाँले हरेक मानिसको निम्ति मृत्युको स्वाद चाख्नु पर्छ भनेर उहाँलाई अर्थात येशु ख्रिस्टलाई, जसलाई स्वर्गीय दूतहरूभन्दा केही कम तुल्याउनु भएको थियो, मृत्युको शासनको कारण महिमा र आदरको शिरपेच पहिराइदिनु भएको छ। हामी मित्र भजन 8 प्रभु येशु ख्रिस्टको बारेमा कुरा गरिरहेको छ। अहिले यो दोस्रो महान मसीह सम्बन्धको भजन यानि मेसायनिक साम्स यो कथनसँग आरम्भ हुन्छ। 8:1 पदमा भनिएको छ, हे प्रभु हाम्रा परमप्रभु, जसले आफ्नो महिमा स्वर्गमा स्थिर गर्नुभएको छ, सारा पृथ्वीभरि तपाईँको नाउँ कति उक्तम छ, सारा पृथ्वीभरि तपाईँको नाउँ कति उक्तम छ। अनि यो भजन यो कथनसँग अन्त्य हुन्छ, हे प्रभु हाम्रा परमप्रभु, समस्त पृथ्वीभरि तपाईँको नाउँ कति उक्तम छ। मित्र, तपाईँ र म रहेको यो वर्तमान घड़ीमा यसको कुनै लागू छैन अनि त्यसको संकेत गर्दैन, किनभने परमेश्वरको नाउँ पूरा संसारमा त्यति उक्तम छैन। आज मानिसहरू आफ्नो महानता, आफ्नो प्रतिभाको, बुद्धिको, आफ्नो शिक्षाको, आफ्नो धन सम्पत्तिको वा कुनै अरू कुराको बढ़ी बढ़ाउ गर्न चाहन्छन्, तर कहिले पनि परमप्रभुको नाउँ त्यति धेरै उक्तमको रूपमा विचार गर्दैनन्। हा मित्र, आज संसारमा कहीँ पनि उहाँको नाउँ त्यति उक्तम छैन। अनि 8:1 चाहिँ अगमबाड़ी हो, यसले भविष्यतिर महिमित भविष्यतिर हेर्दछ। यो मसीह सम्बन्धको भजन मसाइनिक साम्स हो, जुनमा हामी परमेश्वरको मानिसको देख्छौ। यसले ख्रिष्टको मानवता र मानिसको रूपमा उहाँको अन्तिम विजयमाथि जोर दिन्छ। भजन 2 हामीले त्यस मानिसलाई अस्वीकारमा, इन्कारमा र परमेश्वरको विरूद्ध मानिसको विद्रोहको देख्यौ। भजन 8 हामी देख्छौ मानिसले अन्तिममा यो पृथ्वीको नियन्त्रणको प्राप्त गर्दछ र त्यो दिन आउनेछ उहाँको नाउँ सारा पृथ्वीमा उक्तम हुनेछ। यस बिन्दुमा, यस पोइन्टमा मैले यो भजन 8 शीर्षकको उल्लेख गर्नुपर्छ, जुन यस प्रकार छ, परमेश्वरको महामहिमा र मानिसको मर्यादा, वाद्य नायकको निम्ति गीतिम रागमा गाउने दाउदको भजन, गीतिम रागमा गाउने दाउदको भजन। अमित्र, दुवै भजन 81 र भजन 84 पनि वाद्य नायकको निम्ति गीतिम रागको शीर्षक दिएको छ। यसको अर्थ के हो? सामान्य गरी प्रायहरूले गीतिम चाहिँ एक प्रकारको संगीतको बाजा हो भन्छन्। यद्यपि यहुदी धर्म विद्वानले भने कि गीतिम चाहिँ गात नामबाट लिइएको थियो अनि यो चाहिँ गातमा पाइने प्रसिद्ध संगीत बाजा थियो। तपाईलाई यादै होला, जब दाउद राजा साउलबाट भागिरहेका थिए उसले गातमा शरण पाएथे। सम्भवत उसले यो अनौठो नयाँ संगीतको बाजा बजाउन त्यस बेला नै सिकेका थिए र पछिबाट इसरायलमा पनि परिचय गरे। भोल्गेट र सेप्टुजियन्ट अनुवादले गीतिम शब्दलाई कोलको रूपमा अनुवाद गरेको छ। म सोच्दछु कि त्यसमा पनि महत्वपूर्ण अर्थ छ, किनकि भजन 8 अध्यायले कष्टको कोलको प्रकट गर्दछ जुनमा भएर प्रभु येशु तपाईं र मेरो निम्ति जानुभयो। मानिसको रूपमा उहाँले मृत्युको सबै मानिसको लागि चाख्नुभयो। उहाँले कोलको कडवाहटको कटुताको चाख्नुभयो। पछिबाट यसैयाले हामीलाई भन्नेछन्, प्रभु येशु एदोमबाट आइरहनु भएको छ। उसले भन्दछन् यसैया 63 अध्याय 3 पदमा, मैले एक्लै दाकुण्ड पेले, मानिसहरू मध्ये कोही पनि मसित थिएनन्, मैले रिसमा तिनीहरूलाई पेले र मेरो क्रोधमा तिनीहरूलाई कुल्चे, तिनीहरूको रक्त मेरो पोषकमा छर्किएको छ र मेरो सबै वस्त्र रगतै रगत भयो। अमित्र उहाँको पोषकमा लागेको रगत रक्त उहाँ स्वयंको रगत होइन, बरु उहाँका शत्रुहरूको। देख्नुभयो, यदि येशु ख्रिष्टको रगत तपाईँको निम्ति कुनै महत्व अर्थको छैन भने तपाईँ उद्धार पाउनु भएको छैन। त्यसकारण तपाईँले दण्ड पाउनु पर्नेछ र पाउनुहुनेछ। मित्र, यो या त उहाँको रगत हुन्छ या तपाईँको। त्यही नै आज विश्वमा मानिसको स्थिति हो। अनि भजन संग्रह 8 अध्याय 1-2 पदमा भनिएको छ, म पढिदिन्छु। हे प्रभु, हाम्रो परम प्रभु, जसले आफ्नो महिमा स्वर्गीयमा स्थिर गर्नुभएको छ, सारा पृथ्वीभरि तपाईँको नाउँ कति उत्तम छ। तपाईँका विरोधीहरूको कारणले गर्दा शत्रुहरू र बदला लिनेहरूलाई चुप तुल्याउन, बालकहरू र दुधे यानी दूध चुस्ने बालकहरूको मुखबाट तपाईँले आफ्नो सामर्थ्यको पर्खाल स्थापित गर्नुभएको छ। प्रभुले यो पदको सत्यताको बताउनुभयो जब उहाँले पृथ्वीमा हुनुहुँदा यो भन्नुभयो, मती 18 अध्याय 3 पदमा, म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू बदलिएर साना बालकहरू जस्ता भएनौ भने कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नु पाउने छैनौ। अनि तिनै बालकहरू उहाँको यरुसलेममा विजय प्रवेश भनिने प्रवेशमा यसरी भन्दै जोर जोरले कराए। मती 21:15 पदमा, होसन्ना दाउदका पुत्रलाई। वास्तवमा म यसलाई विजय प्रवेशको रूपमा विचार गर्दिन, हामीले यसको लागि उहाँलाई दोबारा पृथ्वीमा नाउँजेलसम्म पर्खनै पर्छ कि यो उहाँको विजय प्रवेश हो भन्ने कुरामा। तब उहाँले यरुसलेममा त्यस बेला खास विजय प्रवेश गर्नुहुनेछ। प्रभु येशु ख्रिष्ट पृथ्वीमा हुनुहुँदा आखिरी समयमा यरुसलेममा उहाँको प्रवेश त खालि उहाँ फेरि पृथ्वीमा आउनु हुनेछ भन्ने तथ्यको सानो तस्विर मात्र हो। जब उहाँ दोस्रो पल्ट आउनुहुन्छ, उहाँले आफ्नो राज्यको स्थापना गर्नुहुनेछ। उही समयमा हामी साना बालकहरू जस्तो हुनुपर्छ। यसको अर्थ मलाई लाग्छ, तपाईँ र म नयाँ जन्म पाएको हुनुपर्छ र साना बच्चाहरू बन्नुपर्छ। साना बच्चाहरू जस्तै हामीले सारा घमण्डहरूको पर अलग्गै पछ्याउनुपर्छ र साधारण विश्वासमा आउनुपर्छ। ओ साना बच्चाको विश्वास कति महान, कति मजबुत हुन्छ। यस भजनमा हामी प्रभुलाई सृष्टिकर्ताको रूपमा

कुराको सुन्न चाखलाग्दो छ। जब उद्धारको निम्ति कुनै शब्दको प्रयोग गरिन्दा यो चाहिँ प्रभुको बहुबलको उल्लेख हुन्छ। यसैया 53 एक पदले भन्छ, हाम्रा समाचार कसले विश्वास गरेको छ? औ परम प्रभुको बहुबल कसलाई प्रकट गरियो? बहुबल, तर जब यसले आकाश र पृथ्वीका सृष्टिको बारेमा बताउँछ, यसले उहाँका औँलाहरूका काम भन्दछ। मित्र, सृष्टि उहाँका औँलाहरूका काम हुन्। परमेश्वरले आफ्नो महिमाका आफ्ना सृष्टिहरूमाथि राख्नुहुन्छ। ती हाम्रा निम्ति महान कुरा हुन् र सृष्टिमा महिमा पनि छ, तर हामी उहाँको सृष्टिको पुज्दैनौ, हामी सृष्टिकर्तालाई पूजा गर्छौ। उहाँका औँलाहरूका कामले हामीलाई उहाँको शक्ति र महिमाको बताउँछ। अनि 4 पदमा भनिएको छ, मानिस के हो र तपाईँ त्यसको सम्झना गर्नुहुन्छ, र मानिसको सन्तान जसको तपाईँ चासो लिनुहुन्छ। मानिस के हो? अमित्र, मानिस जटिल प्राणी हो, ऊ मानव जाति हो, ऊ मानव जातिका हुन्। र अझै त्यहाँ केही मानिसहरू छन् जो कसरी कहिले तिनीहरू मानिसको रूपमा यस पृथ्वीमा आए वा त्यसको रचना भएको थियो भन्ने कुराको अंकित गर्न कोसिस गरिरहेका छन्। बाइबलले भन्दछ कि परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो र पृथ्वीमा राख्नुभयो, त्यसपछि मानिस उहाँबाट टाढा हटी गए, अलग भए। उसले परमेश्वरमा अविश्वास गरे र उसले उहाँको आज्ञा उल्लंघन गरे। मानिस के हो र परमेश्वर मानिसको सम्झना गर्नुहुन्छ? किन परमेश्वरले मानिसलाई सम्पूर्ण रूपमा हटाउनु भएर उसलाई आफूबाट मुक्त गर्नु भएन? मानिस अति नै ठूलो असफल हो। हामी यो कुरा सुन्न मन पराउँदैनौ, हामी सफलताहरूको बारेमा सुन्न चाहन्छौ। मित्र, वास्तवमा मानिससँग सफल कथा छैन, ऊ वास्तवमा दयनीय असफल हुन्। भजनकार सोध्छन्, यो प्रश्न गर्छन् 4 पदमा, मानिस के हो र तपाईँ त्यसको सम्झना गर्नुहुन्छ, र मानिसको सन्तान जसको तपाईँ चासो लिनुहुन्छ। मित्र, म तपाईँलाई भन्दछु कि किन मानिस महत्वपूर्ण छ। करिब 2000 वर्ष पहिले उस कहाँ उहाँ आउनुभयो, प्रभु येशू ख्रीष्ट आउनुभयो। कस कहाँ? मानिस कहाँ। उहाँ पृथ्वीमा आउनु भएर उहाँ हामीलाई, हामी मानवलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा हामीले थाहा पाऊ भनी क्रुसमा मर्नुभयो। उहाँले हामीलाई प्रेमद्वारा उद्धार गर्नु भएन, उहाँले हामीलाई अनुग्रहद्वारा उद्धार गर्नुभयो, किनभने हामीसँग दिने अर्पण गर्ने केही कुरा छैन। हामी उद्धार पाउन योग्यका थिएनौ, तैपनि परमेश्वर पुत्र येशू यो पृथ्वीमा आउनुभयो ताकि हामीले उद्धार पाउन सकौ। अनि उद्देश्यको निम्ति, यही उद्देश्यको निम्ति उहाँ पृथ्वीमा आउनुभयो। 5 पदमा भनिएको छ, किनकि तपाईँले त्यसलाई दूतहरूभन्दा केही मात्र कम गरेर बनाउनु भएको छ र त्यसलाई गौरव र आदरको मुकुट लगाइदिनु भएको छ। मित्र, जब प्रभु येशू पुरानो नियममा आफ्नो प्रकट बनाउनु हुँदा उहाँ परम प्रभुको दूतको रूपमा आउनुभयो, तर जब उहाँ बेतलेममा आउनुभयो उहाँ त्यो भन्दा अझ निष्ठामा आउनुभयो, उहाँ मानिसको स्तरमा आउनुभयो। 6 पदमा भनिएको छ, तपाईँका बाहुलीका कार्यहरू सबैमाथि तपाईँले त्यसलाई प्रभुत्व दिनुभएको छ, तपाईँले सबै कुरा त्यसको चरण मुनि राख्नु भएको छ। परमेश्वरले उहाँका बाहुलीका कार्यहरू सबैमाथि प्रभुत्व दिनुभएको थियो, तर मानिसले त्यसको गुमाउनु पर्यो, गुमायो। आज मानिसले यो विश्वको नियन्त्रण गर्दैन। विज्ञानले सोच्यो कि यसले सबै कुरालाई नियन्त्रण मुनि राख्यो, तर अहिले हामी थाहा पाउँछौ कि विज्ञानले यो पृथ्वीलाई झन प्रदूषण गर्यो, र यो यस्तो देखिन्छ मानव हाम्रो पृथ्वी अति नै ठूलो गन्धा फोहोर कचरा फाल्ने ठाउँ भएको छ। यो पृथ्वीलाई प्रदूषण गर्ने काममा विज्ञान नै जवाबदेही छ। आगे भनिएको छ, तपाईँले सबै कुरा त्यसको चरण मुनि राख्नु भएको छ। तर मित्र, अहिलेसम्म सबै कुरा उहाँको चरण मुनि राखिएको छैन, तर जब सम्म येशू दोस्रो पल्ट आउनुहुने छैन यो उहाँको चरण मुनि राखिने छैन। जब उहाँ दोस्रो पल्ट आउनुहुनेछ यस संसारमा, सबै उहाँको चरण मुनि राखिनेछ। अनि आगे 7 र 8 पदमा भनिएको छ, भेडा र गोरुहरू सबै वनका जनावरहरू पनि, आकाशका चराहरू र समुद्रका माछाहरू र समुद्रमा बग्ने सबै जन्तुहरू,

0: परमेश्वरले सबै कुरा बनाउनुभयो। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। परमेश्वरले भेडा र गोरुहरू, सबै वनका जनावरहरू, आकाशका चराहरू र समुद्रका माछाहरू, समुद्रमा बग्ने सबै जन्तुहरू बनाउनुभयो। उहाँले तपाईँ र मलाई पनि बनाउनुभयो। वा सृष्टिकर्ता हुनुहुन्छ। रोमी 1:20 पाउल भन्छन्, किनकि उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनिएका कुराबाट थाहा पाएर उहाँका कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ र यिनीहरूलाई कुनै किसिमको बहाना छैन। मित्र, हामी उहाँका हातका कामहरू खालि चारैतिर सृष्टिहरू हेरेर देख्न सक्छौं र ती सृष्टिहरूले उहाँको अस्तित्वको प्रकट गर्दछ। अनि 9 भनिएको छ, हे प्रभु हाम्रा परम प्रभु समस्त पृथ्वीभरि तपाईँको नाउँ कति उत्तम छ। मित्र, आज होइन तर कुनै दिन अनि निश्चय नै समस्त पृथ्वीभरि उहाँको नाउँ उत्तम हुनेछ। हाम्रो समयहरूमा हामी त्यस्तो विश्वमा रहिरहेका छौं जुन रोमी 8:22 अनुसार उद्धारको दिनको प्रतीक्षा गर्दै पीड़ाले सुस्केर हाल्दै प्रसव वेदनामा परेको छ। तर परमेश्वर सारा सृष्टि भन्दा माथि हुनुहुन्छ। उहाँले आकाशहरू भन्दा माथि आफ्नो महिमाको स्थापना गर्नुभएको छ। अनि तल पृथ्वीमा आजभन्दा करिब 2000 पहिले बेतलेममा जन्मनलाई उहाँ आउनुभयो। अहिले उहाँ परमेश्वरको बाहुलीमा महिमामा बस्नु भएको छ। खालि विश्वासद्वारा हामी उहाँलाई देख्न सक्छौ। दोस्रो कुरन्थी 3:18 भनिएको छ, तर हामी सबैजना नढाकेको मोहडाले मुख हेर्ने ऐनामा जस्तै प्रभुको तेजलाई देखाएर प्रभु जो आत्मा हुनुहुन्छ त्यही रूपमा एक तेजबाट अर्को तेजतिर बदलेर जान्छौं। पहिलो युहन्ना 3:2 भनिएको छ, पहिलो युहन्ना 3:2, हे प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौ र हामी के हौला सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छ को प्रभु येशु जब प्रभु येशु ख्रीष्ट प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै मतलब प्रभु येशु जस्तै हुनेछौ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौ। ओ, यो परमेश्वरका सन्तानहरूको निम्ति कस्तो महिमित दृश्य छ। एकपल्ट म तपाईंलाई स्मरण दिलाउन चाहन्छु, याद दिलाउन चाहन्छु कि यो मसीह सम्बन्धको भजन हो, यानी मसीहको बारेको, जुनलाई हामी अंग्रेजीमा भन्छौ मेसाइनिक साम। यसले ख्रीष्टको मानवताको र मानिसको रूपमा उहाँको अन्तिम विजयमाथि जोड दिन्छ। मित्र, हामी यो महिमित भजनको किनारमा उभिएका छौं जुनले हाम्रा उद्धारकर्ताको स्तुति प्रशंसा गर्दछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: नै आजको दिन पनि एकदमै धेरै आशिषमय रह्यो र म आशा गर्दछु र यो कुरामा विश्वास गर्दछु कि हाम्रो श्रोताहरूले यही कुराहरू महसुस गर्नुभएको छ र आशिषित हुनुभएको छ। विशेष गरिकन आजको अध्ययन हाम्रो भजन संग्रह 8 थियो, जसले चाहिँ परमेश्वरलाई महान सृष्टिकर्ताको रूपमा चाहिँ प्रस्तुत गरेको कुरा हामीले बुझ्न पाएका छौं।
2: भाइ, तपाईँले एकदमै ठिक कुरा गर्नुभयो। जब हामी सम्पूर्ण सृष्टिलाई हेर्दछौ तब परमेश्वरको महानता हामी देख्न सक्छौ। भजन संग्रह 8 यही सत्यतालाई हाम्रो माझमा प्रकट गर्दछ।
1: साँच्चै नै दाई, तपाईँले भन्नुभयो चाहिँ भजन संग्रह 8 हामीलाई आज धेरै कुराहरू सिकाएको छ र यी सम्पूर्ण कुराहरूको बीचमा पनि आज हामी मानिसहरू आफ्नो धन, ज्ञान, शक्ति र सफलताको धेरै प्रशंसा गर्छौ। यस्तो समयमा यो भजनले हामीलाई एउटा कुरा स्पष्टसँग बताएको छ कि सृष्टिकर्ता परमेश्वरको महिमा गर्न हामीले सिक्नुपर्छ।
2: हो भाइ, संसारका सबै कुरा अस्थायी छन् तर परमेश्वर अनन्त हुनुहुन्छ। त्यसैले हाम्रो घमण्ड आफ्ना उपलब्धिहरूमा होइन परमेश्वरमा हुनुपर्छ। उहाँ नै सारा सृष्टिको उद्धारकर्ता र सबै कुराहरूका प्रभु हुनुहुन्छ भन्ने कुरा हामीलाई यो अध्ययनले बताएको छ।
1: हो र आदरणीय श्रोताहरू, के आजको अध्ययनले तपाईँहरूको हृदयलाई छोयो? के तपाईँले प्रभु येशु ख्रीष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा विश्वास गर्नुभएको छ? यदि छ भने तपाईँका अनुभवहरू हामीसँग बाँड्नुहोस्।
2: हजुर, यदि तपाईँहरूको कुनै प्रार्थनाको विषय छ भने हामीलाई जानकारी दिनुहोस्। हामी तपाईँहरूका निम्ति निरन्तर रूपमा प्रार्थना गर्दछौ। सम्झनुहोस्, ख्रीष्टलाई विश्वासद्वारा चिन्न सकिन्छ र त्यही विश्वासले मानिसलाई उद्धारको बाटोमा डोर्याउँछ भन्ने सत्यतालाई निरन्तर रूपमा सम्झनुहोस्।
1: आजको अध्ययनबाट चाहिँ हामीले सिकेका छौं कि परमेश्वर महान हुनुहुन्छ, उहाँले मानिसलाई प्रेम गर्नुहुन्छ र प्रभु येशू ख्रीष्ट नै हाम्रो आशा र उद्धार हुनुहुन्छ।
2: हजुर, परमेश्वरले हामी सबैलाई उहाँको महिमा गर्न, उहाँमाथि भरोसा राख्न र उहाँको प्रेममा जीवन बिताउन सहायता गरून्। परमेश्वरको असीम प्रेम, प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको संगति हामीहरू सबैसँग रहिरहोस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने वाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97।

तपाईँहरू मध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 970.

0: तपाईँको कथामा जस्तै वीर योद्धा बन्न सक्छु आमै?
1: अवश्य सक्ने छ।
2: It is not our intention to occupy the country, but merely to curb Nepalese aggression.
3: Ma baap ko dammar ho, malai sinu khane kukun.

Are they really so brave, these Gorkhalis?

0: नेपालीहरू हाँसी हाँसी मर्न तयार छन्, तर कायर भई कदापि आत्मसमर्पण गर्दैनन्।
1: अझ ताजा छँदैछ रगतले लेखेको धेरै वर्ष अघिको कथा नाला पानीको।

0: खतरा समाचार आइसक्यो। बाप्रे, अब चाहिँ के हुने हो?
1: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
0: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: आहा, हस् हस्। अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: खै, जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेनन्?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: एलम्बु FM 89.6 MHz।

0: दिदी फोन आयो।
1: इलम्बु ब्रेक टाइम।
2: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
9: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
10: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
5: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
14: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
15: लो किन नि, के भयो सन्चो भएन?
14: होइन यतिकै जानै मन लागेन।
15: यतिकै पनि हुन्छ?
14: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
15: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
16: नमस्ते, कति कामले पाल्नु भयो?
15: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
16: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो, विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
14: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
15: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
16: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
15: के रे नानी त भर्खर 17 की लागि होइन र?
16: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
15: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन, छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
16: ए हो र।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
17: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: पुनम, मेरो एक गल्तीको सजाय किन यति धेरै दिइरहेछौ?
1: तिम्रो लागि एक गल्ती हुन सक्छ,
2: मैले मेरो संसार गुमाएको छु।

नमस्कार। हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरूबाट सुनसरीमा स्थानीय प्रशासनले कर्फ्यू हटायो, जनजीवन सामान्य बन्दै राजसभा केन्द्रीय समितिको बैठक बस्दै पहिलो चरणको केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन हुने। राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्दको घोषणा। सुनसरी घटना, डीआईजी हेड क्वार्टर फिर्ता, सीडीओ र एसपी पनि हटाइयो। देशैभर मनसुनी वायुको प्रभाव, आज 5 प्रदेशमा भारी वर्षाको सम्भावना। अमेरिका इरान वार्ता सकारात्मक रहेको ट्रम्पको दावी, इरानमाथिको दबाव जारी रहने। र विश्वकप क्रिकेट लीग 2 नेपालको लगातार तेस्रो हार, नामेबियासँग 3 रनले पराजित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। दोलखाको स्थानीय तहमा पनि नापी तथा मालपोत सेवा शुरू भएको छ। जिल्लामै पहिलो पटक दोलखाको बैतेश्वर गाउँपालिकाबाट नापी तथा मालपोत सेवा सञ्चालन शुरू गरिएको हो। बैतेश्वर गाउँपालिकाले आज एक कार्यक्रमका बीच भूमि व्यवस्थापन तथा मालपोत सेवा कार्यालयको उद्घाटन गरी औपचारिक रूपमा शुरू गरिएको छ। दोलखाका 9 स्थानीय तह मध्ये बैतेश्वर गाउँपालिकाले सबैभन्दा पहिला पालिकाबाटै नापी तथा मालपोत सेवा शुरू गरिएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छवि लामाले स्थानीय अर्जुन नेपालीलाई जग्गा सम्बन्धी नक्सा हस्तान्तरण गर्दै उक्त सेवाको सुचारू गरेको छ। गाउँपालिकाले सेवा शुरू गरेसँगै अब बैतेश्वरका स्थानीयवासीले जग्गा नापजाज जग्गा नापजाज तथा नक्सा मालपोत सम्बन्धी सेवा लिनका लागि सदरमुकाम चरीकोट धाउनु नपर्ने प्रमुख प्रशासकीय अधिकृत लोपचन खनालले जानकारी दिनुभएको छ। गाउँपालिकाबाटै सेवा उपलब्ध हुन थालेपछि स्थानीयहरूलाई सहज हुने समेत भएका छन्। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यू आदेश हटाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै 2083 साउने 11 गते राति 9 बजेदेखि लगाएको अनिश्चितकालीन कर्फ्यू आदेश हटाएको छ। स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम तोकिएको सीमाभित्र आवत जावत गर्न, भेला जुलुस, प्रदर्शन सभा, बैठक र घेराउ गर्न नपाउने गरी जारी गरिएको कर्फ्यू आज मंगलबार बिहान 12 बजेदेखि खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। देवागंज गाउँपालिका वडा नम्बर 3 कप्तान गजमा हिन्दू र मुस्लिम समुदायको बीच आइतबार राति भएको झडप नियन्त्रणका लिन खोज्दा गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। त्यसपछि उत्पन्न तनाव र असहाय परिस्थितिपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरिएको थियो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको 51 केन्द्रीय सदस्य र पदाधिकारीको मनोनयन प्रक्रिया अगाडि बढ़ने भएको छ। पार्टीमा केन्द्रीय सदस्य र त्यसपछि पदाधिकारी मनोनयनका लागि सभापति रवि लामी छानेले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी महामन्त्री विपिन आचार्यको अनुसार केन्द्रीय सहमति समितिको बैठक साउन 3-13 गते बुधबार बिहान 11 बजेका लागि बोलाएको छ। केन्द्रीय समितिको बैठक पहिलो चरणको मनोनयन हुने महामन्त्री अर्जालले बताएको छ। केन्द्रीय समिति बैठकका लागि 5 एजेण्डा तय भएका छन्। सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा र परिमार्जन, संगठित व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध गरी 5 एजेण्डामा छलफल हुने अरियालले जानकारी दिनुभएको हो। राष्ट्रपतिको विधान व्यवस्था अनुसार 51 केन्द्रीय सदस्य सभापतिबाट मनोनित हुनेछन् र 79 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भएका छन्। नेपाल चिकित्सक संघले आज आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। हिजो विज्ञप्ति जारी गर्दै संघीय संसद चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि राज्यले गरेको दमनको विरोधमा देशभरका सम्पूर्ण अस्पतालमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरिएको हो। उनीहरूले नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीलाई कानून बमोजिम
कार्यवाहीको माग गर्न माग गरिएको छ र कार्यवाहीको माग गरिरहेको अवस्थामा प्रहरी परिचालन गरी गाली गलैचा गरी दुर्व्यवहार गरिएकाले चिकित्सकहरूको मानवर्धन गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत कार्यवाही गर्नुपर्ने नेपाल चिकित्सक संघले माग गरिएको छ। आइतबार राति सुनसरीमा भएको घटनामा गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। गृह मन्त्रालयले गैराती सुनसरीमा भएको घटनालाई लिएर सीडीओ घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ र उनको ठाउँमा सुनखुवा सभाका सीडीओ ईश्वरी प्रसाद अरियाले पठाएको छ। यसै गरी कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई पनि प्रहरी प्रधान कार्य काठमाडौँ तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेशमा पठाएको कार्यालयले जनाएको छ र प्रहरी जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव थेबेलाई भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पठाएको छ। थेबेका स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने पठाएको छ। यसै गरी सशस्त्र प्रहरी बल नेपाल कप्तानगंजमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी नन्दकिशोर महतलाई फिर्ता बोलाएर सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाएको छ। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तान गंजमा आइतबार राति दुई समूह बीच भएको झडपमा एकजनाको ज्यान गएको थियो भने नौजना घाइते सर्वसाधारण घाइते भएको थियो। दशजना नेपाल प्रहरी र पाँचजना सशस्त्र प्रहरी गरी चौविस जना सशस्त्र प्रहरीहरू पनि घाइते भएका थिए। हालै देशैभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागमा सरदर स्थानको आसपास तथा नेपालगंजको पश्चिम भागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ, जसको प्रभावले हाल देशैभर कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र लुम्बिनी र मधेस प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो नेपालको देशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा बादल लाग्नेछ र मधेस कोशी प्रदेशका केही ठाउँमा बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा र पहाड़ी भूभागका केही स्थानहरूमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराईका भूभाग र बागमती र गण्डकी प्रदेशका तराईका भूभागका केही स्थानमा मेघ गर्जन सहित चट्याङको मध्यम वर्षाको सम्भावना रहेको छ। खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको वार्ता सकारात्मक र सौहार्दपूर्ण ढंगले अगाडि बढ़िरहेको दावी गर्नुभएको छ। साथै वार्ता अनावश्यक रूपमा लम्ब्याउने पक्षमा आफू नरहेको संकेत पनि दिनुभएको छ। ट्रम्पले इरानलाई आर्थिक प्रलोभन दिएर सहमति ल्याउन नसकिने बताउँदै आवश्यक परे कड़ा दबावको नीति अपनाइने धारणा व्यक्त गरिएको छ र इरानले हाल विभिन्न प्रतिबन्ध हटाइदिन आग्रह गरिरहेको छ। ट्रम्पको अनुसार अमेरिकी कार्यवाहीबाट इरानको नौसेना वायुसेना सैन्य नेतृत्व रक्षा प्रणालीमा ठूलो क्षति पुगेको छ। साथै इरानको ड्रोन र मिसाइल उत्पादन क्षमताको अधिकांश हिस्सा पनि ध्वस्त पारिएको दावी गरेका छन्। खेलम्बु खबरमा अब खेल खबरमा आईसीसी विश्वकप क्रिकेट लीग दुईमा नेपाल लगातार तेस्रो हार खेपेको छ। नेदरल्याण्डसमा चलिरहेको श्रृंखला अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल नामेबियासँग तीन रनले पराजित भएको हो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि असीफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, अरिफ शेखले 38, कुशल भुर्तेल 34 र गुलशन झाले अभिजित 19 रन मात्र बनाउन सकेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। सुनसरीमा स्थानीय प्रशासनले कर्फ्यू हटायो, जनजीवन सामान्य बन्दै रासोपा केन्द्रीय समितिको बैठक बस्दै पहिलो चरणका केन्द्रीय सदस्य र पदाधिकारीको मनोनयन हुने। राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालहरूमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्दको घोषणा। सुनसरी घटनामा डीआईजी हेडक्वार्टर फिर्ता, सीडीओ र एसपी पनि हटाइयो।
देशभर मनसुनी वायुको प्रभाव, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, अमेरिका इरान वार्ता सकारात्मक रहेको ट्रम्पको दावी, इरानमाथिको दबाव भने जारी नै रहने, र विश्वकप क्रिकेट लीग दुईमा नेपालको लगातार तेस्रो हार, नामिबियासँग तीन रनले पराजित। बिहान 9 बजेको समाचार सकियो, अर्को समाचारका साथमा मध्याह बाह्र बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइट सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274।
0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404024।

0: मित्र यदुमसँगले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: अब किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849 13 27
6: एलम्बु एफएम 89.6 मेगाहर्ज
7: म तिमीलाई साँच्चै माया गर्छु
8: कतिजनाले भनिसक्यो एउटै डायलग
7: विद्यानाश म तिमीलाई साँच्चै माया गर्छु

Sound check. It's 10 AM. अहिले बिहानको 10 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिंग सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौं, गर्मीबाट बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-5764 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: it. Just a minute. We will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842420254।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 9141057105।
3: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि

0: देशका थुप्रै देशहरूमा सञ्चालित छन्। आमा, विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु।
0: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
0: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन हो।
3: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
4: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
3: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
4: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
3: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
4: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
3: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
4: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
3: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
4: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
3: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौ।
5: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।

0: Come on.
1: किन रिसाएर बसेको?
2: टाइम हेर त हौ.
1: टाइम?
0: म घडी लाउदिन.
2: आज तिमीले मलाई घुमाउन लगेनौ भने नि ब्रेकअप दिन्छु तिमीलाई म.
1: भन न कहाँ जान्छौ?
2: त्यसो भए बौद्ध लग.
1: बौद्ध? नाइ नाइ नाइ नाइ नाइ.
2: किन?
1: किनकि त्यहाँ हाम्रो एन्टी टिम बस्छ के? एभेन्जर्स.
2: के भयो त? जाने भए त्यही जाने, नभए ब्रेकअप.
1: ल ल रिक्सा, लेट्स गो जानु.
2: ओके.

यो गाइस यदि तपाईँहरूले हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छैन छिटो गरेर सब्सक्राइब गर्नुहोस् मिलियन सब्सक्राइबर अनि तपाईँहरूलाई सुपर हिरोज पार्ट 3 हेर्न मन छ भने चाहिँ कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला र तपाईँहरू हामीसँग डान्स सिक्ने इच्छा छ भने चाहिँ आउनुहोस् हाम्रो आफ्नै डान्स स्टुडियो द गार्डन स्कुल डान्स स्टुडियो सामाखुसी कपुरधारा नियर प्राइम ब्याङ्क एन्ड आशीर्वाद कलेज अनि तपाईँहरू नयाँ नयाँ भिडियो अपडेटको लागि चाहिँ बेल आइकन क्लिक गर्नु नबिर्सनु होला है ओके बाई बाई

0: El Ombu Break Time.
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उप प्रमुखलाई। नमस्कार उप प्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ल देख्नु भएन, औषधि हालेको।

0: तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानूनी कार्यवाही गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: In the mix.
6: Hi, this is Britney Spears.
7: It's what up, this is Jay-Z.
8: This is Jennifer Lopez.
5: The mix.
9: 89.6 FM.

0: right, just a minute. We will return back.
1: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लम्बु एफएम 89.6 मेगाहर्ज।
6: म घरको कान्छो छोरो, तिमी माई त कि माइली, तर तिमी मेरो घरमा आएपछि तिमीलाई सबैले एक कान्छी भन्छन्। म रुखमा चढौला, तिमी घाँस मिलाउली, म मल खनौला, तिमी डोको भरौली, मै मेला जाउला, तिमी खाजा ल्याउली, मेरो मैलो कपडा पूजा साबुनले धौली, म कमाई ल्याउला, तिमी जतन गरौली, म ढिला औला, तिमी बाटो हेरौली। एकांछी जान्छौ र मेरो घरमा, एकांछी यो जीवन अब तिम्रै भरमा।

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आईसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। स्वास्थ्य सेवा अवरूद्ध नगर्न अस्पतालहरूलाई मन्त्रालयको अपील। दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता। राष्ट्रपा केन्द्रीय समितिको बैठक बस्दै पहिलो चरणका केन्द्रीय सदस्य र पदाधिकारीको नाम मनोनयन हुने। इटहरीदेखि कोशी ब्यारिजसम्म सबै ठाउँ ठाउँमा प्रदर्शन। सुदूरपश्चिम पूर्व पश्चिम राजमार्ग अवरूद्ध। लमजुङमा पहिरो खस्दा बुबा छोरीको मृत्यु, दुईजना घाइते। अमेरिका इरानबाट सकारात्मक रहेको ट्रम्पको दावी। इरानमाथिको दबाव जारी नै रहने। र विश्वकप क्रिकेट लीग दुईमा नेपालको लगातार तेस्रो हार। नामिबियासँग 3 रनले पराजित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। नेपाली नागरिकलाई नेपाली रूपियाँले अमेरिकी डलरसँग साटी दिने भन्दै बढ़ी फाइदा गरिदिने प्रलोभनमा पारी लाखौं रूपियाँ रकम ठगी गर्ने एकजना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको 12 विषय नगरपालिका 3 का 26 वर्षीय सुनिल डुम्जन रहेका छन्। प्रहरीको अनुसार डुम्जन सहितको संगठनिक गिरोहले काभ्रेका विभिन्न स्थानमा अमेरिकी डलरको 50 को नोट देखाएर सर्वसाधारणलाई झुक्याउँदै ठगी गर्दै आएको थियो। उनीहरूले 50 डलरको सक्कली नोट देखाई रूमालको पोको भित्र ठूलो मात्रामा डलर रहेको भन्दै प्रलोभनमा पार्ने र लाखौं नेपाली रूपियाँ लिएर पोको थमाई भाग्ने शैली अपनाउने गरिएको थियो। प्रहरीले उपयुक्त डुम्जनको साथबाट बखत प्रयोग गरिएका सेतो चप्पल, निलो ट्र्याक, कालो हाफ प्यान्ट, पेपर काट्ने ब्लेड 2 थान, काटिएको अवस्थाको कपी, 1 बुक, 12/02/063 8881890 नम्बरको टीभीएस स्कूटर, 2 थान की प्याड र 1 थान स्क्रीन टच मोबाइल, 3 थान सिम कार्ड र नगद 23,060 रूपियाँ बरामद गरिएको छ। गिरोहले सामूहिक रूपमा आर्थिक लाभका लागि योजनाबद्ध र संगठनिक रूपमा ठगी धन्दा चलाउँदै आएको पाएकाले उनीहरू ठगी तथा संगठनिक अपराध मुद्दामा काभ्रे जिल्ला अदालतबाट म्याथप गरी गहन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक रुबिना विष्टले जानकारी दिनुभएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। चिकित्सक र स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणका घटनापछि स्वास्थ्य र जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरूद्ध हुन नदिन सबै अस्पतालहरूलाई अपील गरिएको छ। मन्त्रालयले दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरिएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अवरूद्ध नपार्न अपील गरिएको हो। मन्त्रालयले आज सबै अस्पतालहरूलाई स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न पनि आग्रह गर्दै विज्ञप्ति निकालेको छ। स्वास्थ्य सेवा अति आवश्यक जीवन रक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै पनि अवरोध हुन नहुने मन्त्रालयले बताएको छ। विज्ञप्तिमा पछिल्ला दिनहरूमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाका प्रति मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको समेत उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कार्यवाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अगाडि बढ़ाएको मन्त्रालयले जनाएको छ। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्य मन्त्री निशा मेहताले घाइते चिकित्सक डाक्टर प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँ ल्याउने व्यवस्था मिलाउनका साथै ट्रमा सेन्टर पुगेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी समेत लिएको थियो। मन्त्री मेहताले दोषीमाथि कड़ा कार्यवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा अवरूद्ध हुन नदिन निरन्तर पहल गरिरहेको मन्त्रालय जनाएको छ। विज्ञप्ति स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन सूच दिन पाउनु उनीहरूको अधिकार भएको लेख गर्दै नागरिकको उपचार सेवामा अवरूद्ध नपुर्याई स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्न सबै अस्पतालहरूलाई अपील गरिएको छ। सुनसरीको देवागंज क्षेत्रमा सहज हुन थाले पनि पूर्व पश्चिम राजमार्ग अन्तर्गतको इटहरीका फकालीदेखि कोशी ब्यारेजसम्मका ठाउँ ठाउँमा प्रदर्शन शुरू भएको छ। प्रदर्शनकारीहरूले सड़कमा टायर बालेर अवरूद्ध गरेपछि यातायातका साधन अवरूद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काको अनुसार देवागंज क्षेत्रमा सम्य हुँदै गए पनि पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको ठाउँ ठाउँमा अवरूद्ध भएपछि इटहरी नगरीबाट पश्चिम गाड़ी पठाउन रोकिएको छ। प्रदर्शनकारीहरू उत्तेजित भएर प्रदर्शन गरिरहेकाले जुनसुकै बेला जे पनि हुन सकिने खतरा रहेको बताएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको 51 केन्द्रीय सदस्य र पदाधिकारीहरूको मनोनयन प्रक्रिया अगाडि बढ़ने भएको छ। पार्टीमा केन्द्रीय सदस्य तथा त्यसपछि पदाधिकारी मनोनयनका लागि सभापति रवि लामी छानेले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी महामन्त्री विपिन आचार्यको अनुसार केन्द्रीय समितिको बैठक साउन 13 गते बुधबार बिहान 11 बजेको लागि बोलाएको छ। केन्द्रीय समितिको बैठकमा पहिलो चरणको मनोनयन हुने महामन्त्री अर्ज्यालले बताएको छ। केन्द्रीय समितिको बैठकका लागि 5 एजेण्डा तयार भएका छन्। सम्मान सम्पन्न महाधिवेशनको समग्रमा समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा र परिमार्जन, संगठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान र कार्यक्रम सञ्चालन र विविध गरी 5 एजेण्डामा छलफल हुने अर्ज्यालले जानकारी दिनुभएको छ। राष्ट्रपतिको विधानको विधि व्यवस्था अनुसार 51 केन्द्रीय सदस्य सभापतिबाट मनोनयन हुनेछन् र 99 केन्द्रीय सदस्य महाधिवेशन निर्वाचित भएका छन्। लमजुङमा पहिरोले धनसार घर भत्काउँदा पुरिएका बुबा र छोरीको मृत्यु भएको छ। मध्य नेपाल नगरपालिका वडा नम्बर 7 भाटदेशीमा कुलो भत्किएर विष्णु दत्ता सुवेदीको दुई तले धनसार भत्किएको छ। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङदी गाउँपालिका 1 घना पोखरा न्यायुका ठिक बहादुर बिक र उनकी कान्छी छोरी विनिता बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परी ठिक बहादुरकी श्रीमती 50 वर्षीय सुकुमाया र जेठी छोरी 16 वर्षीय अस्मिता घाइते भएका छन्। उनीहरूको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। आज बिहान करिब 2:30 बजेको समयमा चिती खोलाबाट भाट बेसी ल्याएको कुलो भत्किएर धनसार घरमा क्षति पुगेको थियो। हेलम्बु खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको वार्ता सकारात्मक र सौहार्दपूर्ण ढंगले अगाडि बढ़िरहेको दावी गर्नुभएको छ। साथै वार्ता अनावश्यक रूपमा लम्ब्याउने पक्षमा आफू नरहेको संकेत पनि गरिएको छ। ट्रम्पले इरानलाई आर्थिक प्रलोभन देखाएर सहमतिमा ल्याउन नसकिने बताउँदै आवश्यक परे कड़ा दबावको नीति अपनाइने धारणा व्यक्त गरिएको छ। इरानले हाल विभिन्न प्रतिबन्ध हटाइदिन आग्रह गरिरहेको दावी गरिएको छ। ट्रम्पको अनुसार अमेरिकी कारवाहीबाट इरानको नौसेना, वायुसेना, सैन्य नेतृत्व र रक्षा प्रणालीमा ठूलो रक्षा क्षति पुगेको छ र साथै इरानको ड्रोन र मिसाइल उत्पादन क्षमताको अधिकांश हिस्सा पनि ध्वस्त पारिएको दावी गरेको छ। इरानले कहिले आणविक हतियार विकास गर्न नसकोस् भन्ने उद्देश्यका साथ अमेरिका दृढ रहेको ट्रम्पले दोहोर्याएका छन्। खबरमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग दुईमा नेपाल लगातार तेस्रो खेल हारेको छ। नेदरल्याण्डसमा चलिरहेको श्रृंखला अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल नामेबियासँग 3 रनले पराजित भएको छ। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सकेको छ। नेपालका लागि असिफ शेखले 54 रन, कप्तान रोहित पौडेलले 41, आसिफ शेखले 38, कुशल भुटतिलले 34 तथा गुलशन झाले अभिजित 19 रन बनाएको छ। नामेबियाका लागि ज्याक ब्रसेलले 3 विकेट लिएको छ भने रुबिन ट्रम्पले 2 विकेट लिएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामेबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको थियो। लगातार तेस्रो हारसँग नेपालका लागि लीग दुईको शीर्ष चरणमा 4 रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कठिन बनेको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेल भोलि आयोजक नेदरल्याण्डसँग खेल्ने भएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। स्वास्थ्य सेवा अवरूद्ध नगर्न अस्पतालहरूलाई मन्त्रालयको अपील, दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता। राष्ट्रपति केन्द्रीय समितिको बैठक बस्दै पहिलो चरणका केन्द्रीय सदस्य र पदाधिकारीहरूको मनोनयन हुने। इटहरीदेखि कोशी ब्यारेजसम्म ठाउँ ठाउँमा प्रदर्शन, पूर्व पश्चिम राजमार्ग अवरूद्ध। लमजुङमा पहिरो खस्दा बुबा छोरीको मृत्यु, दुईजना घाइते। अमेरिका इरान वार्ता सकारात्मक रहेको ट्रम्पको दावी, इरानमाथिको दबाव सृजना रहने। र विश्वकप क्रिकेट लीग दुईमा नेपालको लगातार तेस्रो हार, नामेबियासँग 3 रनले पराजित। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरुङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: जन्मदर्ता
2: गरेको छैन नि म्याडम।
1: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार, विज्ञापन।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: आहा हस् हस्, अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हिलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हिलम्बु लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आईसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज सुनाउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ वरदान गुरूङ, अनि साथमा सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ तपाईँहरूले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धु लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ। यो सँगसँगै तपाईँहरूले हामीलाई अनलाइनको वेबसाइट, सामाजिक सञ्जाल, मोबाइलको गुगल क्रोम अनि हाम्रो पात्र लगायतका अन्य विभिन्न माध्यमबाट पनि हेलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बो हरेक साताको छ दिन प्रसारण हुने गर्दछ। तपाईँहरूले हाम्रो यो प्रोग्रामलाई दिउँसोको एक बजेबाट दुई बजेसम्म कार्यक्रम टक टू हेलम्बो सुन्न सक्नुहुनेछ। यो प्रोग्राममा विशेष गरी हामी छ दिन आउने गर्दछौ। तपाईँहरूले यो प्रोग्रामलाई दिउँसोको एक बजेबाट दुई बजेसम्म आइतबार बाहेक गर्ने दिनहरूमा यो प्रोग्राम सुन्न पाउनुहुनेछ अनि सुनेर साथ पनि दिन सक्नुहुनेछ। विशेषतः यो प्रोग्राममा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू रुझाइमा पार्न सक्नुहुनेछ। नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डीजे गीत, पप गीत, जुनसुकै विधाका गीतहरू पनि आफ्नो रुझाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने तपाईँहरूको लागि हामीले नम्बर खुल्ला गरिएको छ 9860552525 चाहिँ तपाईँहरूले मेसेज गर्नुपर्ने हुन्छ। आज हामी मंगलबारे बसाईमा छौं। मंगलबारे बसाईमा तपाईँहरूको कल लाग्दैन, कल उठ्दैन, सो कारणले गर्दा हामी छ दिन आउँछौ र छ दिन नै छुट्टा छुट्टै बसाईमा आउने गर्दछौ। त्यसैको सन्दर्भमा आज हामी मंगलबारे बसाईमा छौं। मंगलबारे बसाईमा मेसेजमा मात्र सीमित रहेका गीतहरू हामी बजाउने गर्दछौ। सो कारणले गर्दा मेसेज गर्नुहोला अनि गीत रोज्न पाउनुहुनेछ तपाईँहरूले है। यो दिउँसोको समय धेरैजना श्रोता साथीहरू यति बेला आफ्नो कामतिर बिजी व्यस्तता हुनुहुन्छ होला। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अबको एक घण्टाको अवधिभर भने हामीसँगै सहयात्रा गर्नुहोला। हामीलाई पनि कार्यक्रम सुनेर साथ दिनुहोला। हामी यही आग्रह र यही अनुरोध गर्न चाहन्छु तपाईँहरूको लागि र मेसेज गर्नका लागि नम्बर रहेको छ 9860552525 तपाईँहरूले मेसेज गरेर पठाउनुहोला गीत रोज्नका लागि है त। र कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै मिठो गीत राख्छौँ, हाम्रै रोजाइमा रहेको गीत। गीतपछि तपाईँहरूको मेसेजमा समावेश भएका गीतहरू लिनका लागि आउनेछौ। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो गीत हामीले राखिसकेका छौ। सो गीतपछि पुनः स्वागत गर्न चाहन्छु र अब भने तपाईँहरूले म्यासेज गरेर गीत रोजाइमा पार्न सक्नुहुनेछ। 9860525525 माध्यममा तपाईँहरूले गीत रोजाइमा पार्न सक्नुहुनेछ, म्यासेज गरेर पठाउनुहोला भन्न चाहन्छु। र म्यासेज गर्नुभएको छ, हेलो दाई, इट्स मी लिसा मोक्तान फ्रम काभ्रे भन्नुभएको छ। मेरो लागि चाहिँ न्यू नेपाली सङ प्ले गरिदिनुहोस् न भन्नुभएको छ। फ्रेन्डहरूमा मिस गर्नुपर्दा फर्स्टमा दादा हजुरको लागि, साथी निशा दिदीको लागि, रञ्जिताको लागि भन्दै छुटिन्छु। बाई बाई, नमस्ते लासु भन्नुभएको छ। लिसाजीलाई धेरै धेरै धन्यवाद छ। तामाङ सेलो गीत, नेपाली गीत बजाइदिनुहोस् न्यु नेपाली भन्नुभएको छ। धन्यवाद छ तपाईँले यसो मिठो म्यासेजको लागि। अनि सुनकोशी गाउँपालिका साथबाट विजय सापकोटा भन्नुभएको छ। र साथीहरूमा माया अनि विनिता, सरिता, गरिमा, सञ्जिता अनि तिर्सनाको लागि, मेरो लागि चाहिँ कुमार चालिसेको आवाजमा रहेको गीत बजाइदिनुहोस् भन्नुभएको छ। धन्यवाद छ विजयजीलाई पनि। र यस्तै गरी अर्को साथीले म्यासेज गर्नुभएको छ, हेलो दादा, सन्चै हुनुहुन्छ? म चाहिँ पाँचखलबाट आसमा रुम्बा भन्नुभएको छ। मलाई चाहिँ अर्कैको सिन्दुर पाएर नि भन्ने बोलको गीत राखिदिनुहोस् न भन्नुभएको छ है। अर्कैको सिन्दुर पाएर नि छलीलाई भन्ने बोलको गीत रोज्नु भएको छ। र सम्पूर्ण साथीहरूको लागि भन्दै छुटिन्छु, बाई बाई भन्नुभएको छ। सो धन्यवाद छ आसमाजीलाई यो म्यासेज गरिदिनु भएकोमा। र यस्तै मिठो गीतहरू रोज्न चाहनुहुन्छ भने तपाईँहरूले पनि म्यासेज गर्नुहोला। 9860525525 तपाईँहरूले म्यासेज गरेर पठाउँदै गर्नुहोला। अहिलेको लागि भने तीनजना साथीहरूको रोजाइमा रहेका गीतहरू हामी राख्छौं। गीतपछि आउनेछौ तपाईँहरू भरे हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै निकै नै मिठो गीत हामीले राखिसकेका छौ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र यस्तै मिठो गीतहरू रोज्न चाहनुहुन्छ भने तपाईँहरूले पनि म्यासेज गर्नुहोला 9860552525 म्यासेज गरेर पठाउनुहोला। तपाईँहरूको म्यासेजमा रहेका गीतहरू हामी राख्नेछौं। र यति बेला म्यासेज गर्नुभएको छ, हेलो दादा नमस्ते अनि गुड आफ्टरनुन, म चाहिँ काभ्रेबाट सञ्जना घिसिङ भन्नुभएको छ। आज मलाई चाहिँ जुनी जुनी पाएर भन्ने बोलको गीत राखिदिनुहोस् न भन्नुभएको छ। तामाङ सङ रहेको छ है, जुनी जुनी प्यार भन्ने बोलको गीत रोज्नु भएको छ तामाङ सिलो। र गीत मार्फत सम्झिनु पर्दा सम्पूर्णको लागि भन्दै छुटिन्छु भन्नुभएको छ। धन्यवाद छ है सञ्जनाजीलाई यो म्यासेजको लागि। र अर्को साथीले म्यासेज गर्नु भएको छ, यदि तपाईँहरू पनि म्यासेज गर्न चाहनुहुन्छ भने 9860552525 म्यासेज गर्नुहोला। यति बेला अर्को साथीको म्यासेज छ, हेलो दादा नमस्ते नमस्कार, म सिम्पल काभ्रेबाट रीना तामाङ भन्नुभएको छ। मलाई चाहिँ आज उर्गेन दोङको मै झुट्टो भन्ने बोलको गीत राखिदिनुहोस् न भन्नुभएको छ। गीत मार्फत फर्स्ट अफ अल हजुरको लागि अनि साथीहरू भन्नुपर्दा हाल काठमाडौँमा रहनु भएको मेरो माया बुद्ध वाइबरको लागि र सम्झना अनु रोजिना पवि शान्ति माया र रीना भनेर चिने नचिने सम्पूर्णको लागि भन्नुभएको छ। धन्यवाद छ उहाँले पनि। र अर्को साथीको म्यासेज छ, हेलो दादा नमस्कार, म चाहिँ काभ्रेबाट शिखा मगर भन्नुपर्छ। आज चाहिँ मलाई जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ भन्ने बोलको गीत बजाइदिनुहोस् न है भन्नुभएको छ। र गीत मार्फत सम्झिनु पर्दा सम्पूर्णको लागि अनि मेरो सानो छोरीको लागि भन्नुभएको छ। धन्यवाद छ शिखाजीलाई। र हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू नै राख्नेछौ। यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने 9860552525 माध्यममा तपाईँहरूले म्यासेज गर्दै गर्नुहोला। अहिलेको लागि भने यो मिठो गीतहरू सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सो म्यासेजहरू हामीलाई गर्नुभएको छ, म्यासेजहरू प्राप्त भइरहेको छ र यो म्यासेजहरू लिँदै हामी पनि बाहिरिनु पर्ने बेला हुँदैछ र म्यासेज गर्नुभएको छ। हेलो दादा नमस्ते, म त्रिसना, मेरो लागि चाहिँ दिलमा पहर राख भन्ने गीत बजाइदिनुहोस् न भन्नुभएको छ। दिलमै पहर राख मलाई भन्ने बोलको गीत रोज्नु भएको छ है। सो सबैजनाको लागि भन्नुभएको छ, सो म्यासेजको लागि धन्यवाद छ उहाँलाई। अनि अर्को साथीले म्यासेज गर्नुभएको छ, सो म्यासेज लिन्छु म। बिरी लामा दाई हजुरको खाजा भयो, नुवाकोटे ठिटो न्यू ऱ्याप सङ बजाइदिनु होला भन्नुभएको छ। नुवाकोटे ठिटो भन्ने ऱ्याप गीत रोज्नु भएको छ, सो धन्यवाद छ उहाँलाई पनि। अनि अर्को साथीको मेसेज छ, हेलो नमस्कार, म देविका मगर, मलाई चाहिँ आज आउँछु त आउ क्याट टु सङ बजाइदिनुहोस् न भन्नुभएको छ है। धन्यवाद छ सो मेसेजको लागि, हामी गीत राख्नेछौँ। अनि अर्को साथीले म्यासेज गर्नुभएको छ, नमस्ते हजुर, म काभ्रेबाट मिलन भन्नुभएको छ, मलाई चाहिँ पप सङ धोकेबाज राख्नुहोला भन्नुभएको छ, अल फ्यामिलीको लागि भन्नुभएको छ है। धोकेबाज भन्ने पप सङ रोज्नु भएको छ र अब भने हामी तपाईँहरूको म्यासेज लिन सक्दैनौँ, समय पनि सकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा म्यासेज गर्नुभयो, सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद छ। हामीले चारजना साथीहरूको म्यासेज लिएको छ, चारैजनाको साथीहरूको रोजाइमा रहेको गीत बजाउँदै हामी बाहिरिनु पर्नेछ र आज म्यासेज गर्नुहुने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद छ। अनि यो दिउँसोको समयमा एक घण्टाको अवधिभर प्रोग्राम सुनेर साथी हुनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बाबु दाजुभाइ दिदीबहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद छ। अनि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै म आइसिङ तामाङ पनि विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: म तिमीलाई अझै पनि प्रेम गर्छु। यहाँ समस्या तिमीहरूले गरेको त्यो घिनलाग्दो हरकतबाट उब्जिएको यो अवशेषको मात्र हो। फाल्दो यो बच्चा।
1: तोस मेरो, तोस मेरो।

0: இளம்பு பிரேக் டைம். स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Arni Kuhuto and Referent Private Limited. Referent Private Limited. Chautara Shagat Sungari Nagarpalika 5 Sindhupalzo. Our services, deluxe room with SUs, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arni Kuhuto and Restaurant Private Limited. Chautara Shagat Sungari Nagarpalika 5 Sindhupalzo. Email hotelarniku@gmail.com. Contact 011-620-326-960-982293. New Arni Kuhuto and Restaurant Private Limited. Chautara Shagat Sungari Nagarpalika 5 Sindhupalzo.
1: उहिले के पारो ओइ मित्र, यो रुमसले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
2: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो, साङ्गो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ, र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849-29-13-27।
6: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
7: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Wait just a minute. We will return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
4: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबलीको पर्खाईमा बस्नुभएका तपाईँ तमाम श्रोता मित्रहरूमा यति बेला सदाझै तपाईँहरूकोमा आज उपस्थित भइसकेकी छु। म कार्यक्रम व्यस्तता अन्जु अनि प्राविधिक कक्षमा रहेर यति बेला मलाई साथ दिनुहुन्छ मित्र हुनुहुन्छ राघव तामाङ अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ होइन। आज पनि हामी यहाँको माझमा हरेक दिन झै आइसकेका छौं। अपरान्नको समय छ एकदमै तपाईँहरू काली ओराली भन्जाङ्गरी चौतारी अनि गाउँ बस्ती अनि शहर अनि कुना कन्दरा यति बेला त तासुकै रहेर होइन कामधन्दातिर विविध कामधन्दातिर मस्त व्यस्त हुनुहुन्छ होला। जहाँ जस्तो अवस्थामा व्यस्त बिजी रहनु भए पनि एकदमै हामीलाई पनि माया गरेर सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशा र अपेक्षा राखेकी छु। अपराह्नको समय छ, खाजा नास्ता त तपाईँहरूको पक्कै भइसक्यो होला। यदि भएको छैन भने पनि समयमै खाजा नास्ता चाहिँ लिनुहोला है पनि भन्छु होइन। त्यसै गरेर कार्यक्रम प्रतिभाको डबलीलाई तपाईँले सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरी अनलाइन वेबसाइट हाम्रो पात्र एप्स त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर तपाईँले सुनेर साथ दिन सक्नुहुनेछ साथीहरू भन्छु। विशेषतः कार्यक्रम प्रतिभाको डबली चाहिँ एउटा प्रतिभा राख्ने थलो भएको कारणले चाहिँ यस कार्यक्रममा तपाईँले फोन गरेर चाहिँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्न सक्नुहुनेछ। जस्तै गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू होइन, मिमिक्रीहरू, जति पनि आवाजद्वारा राख्न मिल्ने प्रतिभाहरू चाहिँ तपाईँले व्यवसायमा राख्न पाउनुहुनेछ, राख्न सक्नुहुनेछ साथीहरू। आज पनि यहाँहरूको लागि एकदमै हामीले नम्बर खुला गरेका छौं 97 48 26 69 79 मोबाइल नम्बर यहाँको लागि खुला छ। सो माध्यम हुँदै आफूभित्र भएका प्रतिभाहरू तपाईँ राख्नका लागि आउन सक्नुहुनेछ, आउँदै गर्नुहोला साथीहरू पनि भन्छु। अनि सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर हामीलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भने पनि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा तपाईँहरूले सो कमेन्ट गर्नुहोला साथीहरू पनि भन्छु होइन, सहभागिता जनाउनुहोला पनि भन्छु। यति भन्दै कार्यक्रमको शुरूआतमा हामी एकदमै मीठो गीतद्वारा कार्यक्रमको ढोका उघार्छौं। गीतपछि पुनः उपस्थित हुनेछौं, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: कार्यक्रम प्रतिभाको डबली हजुर मै पनि बन्छु कि कवि देवकोटा हामीले यहाँहरूको माझमा राख्यौं एकदमै मिठो अनि रमाइलो यो सांगीतिक कौशली पछि पुनः उपस्थित भइसकेका छौं। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली। कार्यक्रम प्रतिभाको डबलीमा अब चाहिँ हामी तपाईँहरूकै फोन कल लिन्छौं। नम्बर खुला छ यहाँहरूका लागि 97 48 26 65 79। सो नम्बर हुँदै तपाईँ आफूभित्र भएका प्रतिभा राख्नका लागि आउन सक्नुहुनेछ। यति बेला लाइनमा फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्ते, नमस्कार।
1: नमस्ते,
0: हजुर नमस्ते। हजुर नमस्कार। जुन उदाउँथ्यो अधेरी रातैमा होइन त? त्यही त है। सो एकदमै मिठो गीत गाउँदै कार्यक्रममा सहभागिता जनाउनु भयो अनि सन्चै हुनुहुन्छ। लाउन हजुर, लाउन लाउन, किन त्यस्तो भयो फेरि? ए भनेपछि मजाले सुत्तेछ है? खै कुन त हजुर, खै कुनि। अनि आज कार्यक्रममा फोन गर्नु भएको छ प्रतिभा, के सुनाउनुहुन्छ? लाउनु हजुर, अनि प्रोग्रामहरू आइरहेको थियो त, थाहा छैन तपाईँलाई? अब कहिले कस्तो त्यस्तै हुन्छ हजुर, बर्सातको समय छ होइन, भन्न सकिन्न नि होइन। हजुर हजुर, पर्दैन हजुर, उपचार गर्नु पर्दैन। प्रतिभा के सुनाउनुहुन्छ? गन्ती गर्छौ गन्ती पछि है त।
1: नमस्कार, कार्यक्रम सुन्दै हुन्छ कार्यक्रम सुन्दै हुन्छ म पश्चिमतामा निस्के सापुरा उपस्थित भइसकेको कार्यक्रम सुन्दै हुनुहुन्छ। हरेक हप्ताको छ दिन आइतबारदेखि शुक्रबारसम्म सुन्दै हुन्छ। विभिन्न जिल्ला काठमाडौँको धारी नसुवा मकमपुर रामेछ सुन्दरी अनि सिन्धुपाल्चो नको काठमाडौँ भट्टपुरसम्म सुन्दै हुन्छ भने विभिन्न जिल्लाबाट सुन्दै हुन्छ, काकाबाट सुन्दै हुन्छ अनि अनलाइनमा सुन्नुलाई हेलो एफएम 85.6 र हाम्रो पात्रबाट गाई नै सुनिन्छ। यही ल्याउँदा कार्यक्रम सुन्दै गर्नु होला भन्न चाहन्छु। म अनि यता सधैँ खाजा खाएर कार्यक्रममा आएको छु भने म नेपालीमा साथी गर्नु राजा तामाङ र पदम गुरुङलाई त्यसरी मलाई साथ दिनुभएको छ तारिकमा साथ दिएर म एउटा मिठो रात्रिको गीत राख्दै म बसेर कार्यक्रम सुन्दै गाउँ सुन्न आएका सान्न 46 65 79 फोन गर्नु भन्न चाहन्छु। मिठो र गीत राख्दै चिजको गीत राख्दै म उपस्थित हुनुहुन्छु कार्यक्रम सुन्दै गर्नु होला त। बाई बाई, अगाडि कार्यक्रम सुन्दै हुनु त।
0: हजुर, कार्यक्रममा फोन गरेर प्रतिभा राख्नुभयो होइन, अनि सो एकदमै मिठो प्रतिभा राख्नुभयो। हजुरलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त विजयजी।
1: हजुर,
0: तपाईँलाई के लाग्यो, काहीँ न काहीँ त मिस्टेक भइहाल्छ नि अलिअलि होइन र? त्यही त हो त। ओके, एकदमै मिठो प्रतिभाको लागि हजुरलाई सो धेरै धेरै धन्यवाद। आउने दिनहरूमा पनि कार्यक्रममा एकदम मेरो चाहिँ खाजा नास्ता भयो है, खाजा नास्ता भएर नै तपाईँहरूको माझमा सहभागिता जनाएको है त। ओके बाई। यति बेला हुनुहुन्थ्यो विजय सापकोटा, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर चाहिँ प्रतिभा राखेर छुटिसक्नु भएको छ, सो धेरै धेरै धन्यवाद भन्छु। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि कार्यक्रमको व्यवसायमा। हामीले नम्बर खुला गरिसकेका छौं 97 48 26 62 79 जुनसुकै उमेर वर्गको साथीहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा चाहिँ होइन। त्यसै गरेर यति बेला कोही मित्र फोन लाइनमा जोडिनु भएको छ भन्दै थिए, फोन चाहिँ डिस्कनेक्ट भएको छ है, गइसकेको छ, आउने आउँदै गर्नुहोला, पढान्नको समय छ। विविध काम धन्दातिरै मस्त व्यस्त हुनुहुन्छ होला, घर घर आइसी काम, खेतबारीको काम होइन, अन्य मेलापादेखि लिएर आफ्नो विविध काम धन्दामा हुनुहुन्छ होला, आफ्नो केयर गर्दै आफ्नो ख्याल गर्दै काम धन्दा गर्नु होला साथीहरू भन्छु। एकदमै नयाँ पुराना सम्पूर्ण साथीहरू, जुनसुकै उमेर वर्गका साथीहरूले पनि कार्यक्रममा फोन गरेर चाहिँ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ। यति बेला कार्यक्रममा भने एकदमै मिठो गीत पस्किन्छौं, फेरि गीतपछि पुनः उपस्थित हुनेछौं, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

कार्यक्रम प्रतिभाको डबली पानी पर्यो असिना झर्यो दाईको रुमाल भाउजूलाई मन पर्यो सो गीतले भन्दै थियो एकदमै मिठो गीत यहाँहरूको माझमा हामीले पस्क्यौं गीतपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु त्यसै गरेर यति बेला केही कमेन्टहरू पनि प्राप्त भएका छन् सामाजिक सञ्जाल मार्फत होइन सो मैले कमेन्टहरू पनि लिए लेख्नु भएको छ मिलन घायल मुटु हुनुहुन्छ लेख्नु भएको छ उहाँले गुड आफ्टरनुन सिस्टर भन्नुभएको छ गुड आफ्टरनुन हजुर अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड फ्रम दोहा कतार भन्नुभएको छ है दोहा कतारदेखि चाहिँ हामीलाई कमेन्ट गर्नुभएको थियो सो धेरै धेरै धन्यवाद हजुरलाई त्यसै गरेर अर्को कमेन्ट पनि लिइहाले रामजी घिमिरे हुनुहुन्छ उहाँले लेख्नु भएको छ नमस्कार म पनि आए है चितवनबाट भन्नुभएको छ नमस्कार हजुर नमस्कार आउनु त परिहाल्यो नि होइन हजुर सो मिठो कमेन्टको लागि यहाँलाई पनि धन्यवाद रामजीजी त्यसै गरी अर्को कमेन्ट पनि मैले लिइहाले लेख्नु भएको छ मीडिया प्रेमी निरन मगर हुनुहुन्छ सो उहाँले लेख्नु भएको छ नमस्ते दिदी भन्नुभएको छ नमस्ते हजुर नमस्ते कमेन्टको लागि मीडिया प्रेमी निरनजी हजुरलाई धन्यवाद त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले है शिव कार्की हुनुहुन्छ सो उहाँले लेख्नु भएको छ गुड आफ्टरनुन दिदी भन्नुभएको छ गुड आफ्टरनुन हजुर गुड आफ्टरनुन म शिव कार्की लेख्नु भएको छ है ओकर्डे ओखरेनीबाट लेख्नु भएको कि है बाटो मिस

धेरै धन्यवाद शिव कार्कीजी हजुरलाई कमेन्टको लागि। त्यसै गरी सुमन गुरुङ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ अल साथीहरूलाई मिस यु भन्नुभएको छ है, सो धन्यवाद तपाईँलाई कमेन्टको लागि। त्यसै गरी अर्को सारिका छेत्री हुनुहुन्छ, अर्को उहाँको कमेन्ट लिए हेलो गुड इभिनिङ हजुर भन्नुभएको छ, गुड इभिनिङ हजुर, गुड इभिनिङ यहाँलाई पनि कमेन्टको लागि धन्यवाद भन्छु। त्यसै गरेर अर्को कमेन्ट लिइहाले शिव सौरभ केसी हुनुहुन्छ, लेख्नु भएको छ हेलो सिस गुड आफ्टरनुन हजुर भन्नुभएको छ, गुड आफ्टरनुन हजुर, बागचौर नगरपालिका 8 मान्छे चाहिँ भारतको गुजरातदेखि सुन्दैछु भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि कमेन्टको लागि। त्यसै गरेर अर्को कमेन्ट लिइहाले सफलता तामाङ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ लासो नाना सुन्दैछु भन्नुभएको छ, लासो हजुर काभ्रेबाट, काभ्रे बनेपाबाट सबैलाई मिठो सम्झना भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद सुनेर साथ दिनुभएकोमा। यसै गरी मिठा मिठा कमेन्टहरू गर्दै गर्नुहोला कार्यक्रमको व्यवसायमा साथीहरू, नम्बर एकदमै खुला छ 97 48 26 65 89 80 को माध्यम हुँदै तपाईँ सम्पूर्ण मित्रहरू आउन सक्नुहुनेछ, फोन डायल गरेर आउँदै गर्नुहोला भन्छु। फेरि पनि यति बेला यहाँहरूको माझमा हामी राख्छौ एकदमै मिठो गीत, गीतपछि पुनः उपस्थित हुनेछौ तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: सेल्फी हानौला अंगालो मारी मुस्कुराउँदै सेल्फी हानौला सो गीतले भन्दै थियो यहाँको माझमा हामीले राख्यौँ एकदमै मिठो गीत गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु यति बेला फोन लाइनमा साथी हुनुहुन्छ फोन कल दिन्छु नमस्कार हजुर
1: हेलो नमस्कार शुभ सन्ध्या अन्जीजी
0: हजुर नमस्कार शुभ सन्ध्या हजुर को बोल्दै हुनुहुन्छ कहाँदेखि
1: म उदयपुरको मित्र नै बोल्दैछु टेक बहादुर पुमा राई
0: हजुर अनि टेक बहादुरजी सन्चै आरामै हुनुहुन्छ
1: हजुर अन्जीजी अहिलेसम्म त आराम कुशलै सन्चै छु तर उदयपुरमा चाहिँ यहाँ चर्को चर्को घाम लाग्दैछ पानी पर्नु सकेको छैन अन्जीजी
0: हजुर भनेपछि घाम लागिरहेछ है
1: हजुर अन्जीजी
0: हजुर अनि खाजा खानुभयो त लौ न आजको दिन कसरी के गरेर बिताउँदै हुनुहुन्थ्यो
1: अब के गर्नु र आजको दिन त अब शीतल पनि पाप्दै अनि हजुरहरूको पनि यता कार्यक्रम पनि सुन्दै अन्जीजी आज त चर्को चर्को घाम छ हौ अन्जीजी यतातिर त
0: हजुर भनेपछि चर्को घाम लागिरहेछ है
1: हजुर अन्जीजी
0: यतातिर पनि त्यस्तै चर्कै घाम लागिरहेको थियो तर अहिले चाहिँ पानी परिरहेछ शीतल शीतल छ ठिकै छ
1: हजुर यताको पानी यता पठाइदिनुहोस् है अन्जीजी यता उदयपुरतिर पनि
0: ए हस् हुन्छ पठाइदिन्छु है त हजुर
1: अन्जीजी अन्जीजी हजुर म पनि अब एउटा पूर्वेली लोक भाका गीतै गाउनु पर्यो है अन्जीजी
0: हस् हामी गन्ती गर्छौ गन्ती पछि है त
1: हुन्छ अन्जीजी
0: सुरु गर्नुहोस्
1: कापी के निबारे बुधबारे बक्सिला बजार काफी के नी बार बुधबारे बाक्सिला बजार।

छैन भेट्नको बेला, जाउँ साथैमा भेट्नको बेला, अलिसी जाउँला साथैमा भाकल गरौँला, अलिसी जाउँला साथैमा।

0: सञ्चालिका अञ्जुजी, मेरो गीतका यति नै छ।
1: हजुर, भेट भएको बेलैमा चाहिँ कतै नजाने कुरा गरियो।
0: यो हाम्रो चाहिँ नि सहदिनी आज नि हाम्रो चाहिँ नि कृष्ण भक्त राईज्यूले गाउनु भएको गीत चाहिँ हो। अनि
1: सर एकदमै मिठो गीत पूर्वेली गीत गाएर सुनाउनु भयो टेकबहादुरजी, हजुरलाई प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त हजुर।
0: हजुरलाई पनि अनि हजुरहरूको पनि यो रेडियो हेलेम्बु एफएम 89.6 MHz चाहिँ यसै गरी नै चाहिँ वर्षौँ वर्षौँ चलिरहोस् भन्दै हजुरको बस्नीबाट चाहिँ म टेकबहादुर कुमार है अहिलेलाई छुटिन्छु। ओके बाई बाई।
1: ओके बाई। यति बेला हुनुहुन्थ्यो साथी होइन, सो उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ है, सो धन्यवाद भन्छु। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ आफूभित्र भएका प्रतिभा राख्नको लागि। यति बेला लाइनमा साथी हुनुहुन्छ। नमस्ते, नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? अलिक ठुलो आवाजले बोलिदिनुहोस् है त हजुर। हजुर निराजनजी बोल्दै हुनुहुन्छ है? हजुर कतादेखि बोल्दै हुनुहुन्छ निराजनजी? ए यता बनेपादेखि है। अनि खाजा खानुभयो हजुर? हजुर मेरो पनि भयो भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्थ्यो? मौसम के छ बनेपातिर अहिले? पानी परिरहेछ यता पनि, यता नि पानी परिरहेछ। अघि मजाले घाम लागिरहेको थियो, अहिले चाहिँ मजाले पानी परिरहेछ है त। अनि खाजा खानुभयो कि बाँकी नै छ के छ?
2: मैले खाइसके।
1: हजुर प्रतिभा के सुनाउनुहुन्छ? गन्ती गर्छौ गन्ती पछि है त।
3: वान टू थ्री गो।
1: सुरु गर्नुहोस्।

हजुर निराजन जी, हजुरले प्रतिभा राख्नुभयो तर खासै सुन्निएन। हामीले चाहिँ गिटार बजाएर प्रतिभा राख्ने कोसिस गर्नुभयो, प्रयास राम्रो थियो होइन। यसरी प्रतिभा राख्नु हुँदाखेरि मोबाइल अलिक पर हुन्छ, अनि यो जुन एउटा माइक हुन्छ क्या होइन, अनि त्यो माइक जोडेर ठ्याक्कै आफूले त्यो घाँटीको छेउमा यता अब कपडामा चेपेर यसरी गाइयो, गिटार बजाइयो भने चाहिँ अझ प्रष्ट सुनिन्थ्यो कि होइन। कुनै अब होइन, एकदम राम्रो प्रतिभा, मिठो प्रतिभा राख्दै हुनुहुन्थ्यो अनि कति कट्टी कट्टी आइरहेको थियो, धेरै टाढाबाट सानो आवाज सुनिरहेको थिएँ मैले तपाईँले गीत। तपाईँलाई अब गाह्रो पनि हुन्छ अब मोबाइल समाउने कि गिटार समाउने कि होइन, अनि त्यसले गर्दाखेरि चाहिँ ठ्याक्कै एउटा माइक पाउँछ क्या, सानो सानो माइक पाउँछ, अनि त्यो मोबाइललाई कनेक्ट गरेर अलिक पर मोबाइल राखिदिएपछि माइक त अब आफूसँगै हुन्छ नि त, अनि त्यसले आफ्नो भोइसलाई पनि क्याप्चर गरिदिन्छ अनि लाइक त्यो गिटारको साउन्डलाई पनि क्याप्चर गर्छ, अनि त्यस्तो हुँदाखेरि प्रष्ट सुनिन्छ। तर हजुरले प्रयास गर्नुभएको छ, राम्रो छ, गिटार बजाउँदै गीत गाउनुभयो होइन, सानो सुन्ने थियो र पनि मन पर्यो। सो धेरै धेरै धन्यवाद, आउने दिनहरूमा चाहिँ त्यसै गर्नुहोला होइन, किनकि आफूले राख्ने प्रतिभा राख्दाखेरि आफूलाई अप्ठ्यारो भइरहेको हुन्छ मोबाइल समाउने कि अब आफ्नो त्यो बजाउने कुराहरू गिटारहरू होइन समाउने कि, त्यस्तै भइरहेको हुन्छ, त्यसले गर्दा चाहिँ एउटा सानो माइक जस्तो भयो भने सजिलो हुन्छ है त हजुर। हस् हजुरलाई एकदमै मिठो प्रतिभाको लागि धेरै धेरै धन्यवाद भन्छु निराजनजी, आउने दिनहरूमा आउँदै गर्नुहोला, अहिलेको लागि भने हामी छोडसँग ओके बाबाई। हजुर यति बेला हुनुहुन्थ्यो निराजन थामी बनेपाबाट, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर चाहिँ प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद। त्यसै गरी यति बेला अर्को मित्र लाइनमा हुनुहुन्छ, नमस्कार हजुर। नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ? हजुर, अनि गरिमा के छ खबर? हजुर मलाई पनि ठिकै छ, सन्चै छु भन्नुपर्छ, के गर्दै हुनुहुन्छ यति बेला? साथी हुनुहुन्थ्यो है, सो फोन डिस्कनेक्ट भयो है, सो फेरि पनि फोन डायल गरेर आउनुहोला साथी भन्छु। कार्यक्रमको व्यवसायमा सुनिराख्नु भएको छ यति बेला तपाईँ लम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबल सिन्धु पाल्चोक चौताराबाट सुनिराख्नु भएको छ। यति बेला चाहिँ अलिकति मौसम पनि त्यस्तै छ है, पानी परिरहेको मौसम छ है। त्यसै गरी यति बेला एकदमै मिठो गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, हामीले कार्यक्रममा राख्यौं एकदमै मिठो गीत. गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु. सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ. प्रतिभाको डबल लिसन राख्नु भएको छ है. तपाईँ पनि यस कार्यक्रममा आउन सक्नुहुनेछ प्रतिभा राख्नका लागि. फटाफट

आत्माको बन्द कोठा स्पष्ट अँध्यारो रातमा भन्नुभएको छ है साथीले, एकदमै फोन गरिराख्नु भएको छ है। म त यता कमेन्ट पढ्न लागिरहेको छु, अलिकति मिसकलले गर्दाखेरि अलिकति गाह्रो हुन्छ है कमेन्टहरू पढ्नलाई पनि। ओके, मैले फोन कल लिइहालेँ। यति बेला लाइनमा साथी हुनुहुन्छ, नमस्ते।

Thank you.

ของนัก

0: हजुर नमस्ते नमस्कार गुड आफ्टरनुन हजुर है सो माया दिउँला हक्का हक्की के भन्नुभयो हजुर सबैको माझैमा है एकदमै मिठो गीत गाउँदै कार्यक्रममा सहभागिता जनाउनु भयो पछिल्लो समय यो गीत निकै चर्चामा पनि छ होइन अनि माया सन्चै हुनुहुन्छ हजुर मलाई पनि एकदम ठिकै छ हजुर म पनि आरामै छु सन्चै कुशलै छु भन्नुपर्छ अनि सुनाउनुहोस् न के गर्दै हुनुहुन्थ्यो आजको दिन कसरी बिताउँदै हुनुहुन्थ्यो
1: आज चाहिँ धुरीकेलसम्मको यात्रा थियो दिदी अनि चार बजारतिर गएर आयौँ भन्नुपर्छ बाटोमा यसो पानी परिरहेको छ भन्नुपर्छ है अनि यतातिर कस्तो छ
0: हजुर यतातिर पनि पानी परिरहेको थियो मजाले दिउँसो चाहिँ घाम थियो भर्खर त्यस्तै आधी घण्टा अगाडि चाहिँ पानी परेर भर्खरै रोकिएको छ है त अनि अरू न्यानौलो के छ त घुमी घुमाई कस्तो भयो रमाइलो भयो है हजुर मेरो खाजा एकदमै भयो खाजा भएर नै तपाईँहरूको माझमा सहभागिता जनाएको भनौँ है त अनि माया फेरि पनि प्रतिभा के सुनाउनुहुन्छ हस् हामी गन्ती गर्छौ गन्ती पछि है त शुरू गर्नुहोस्

0: हजुर भन्नुहुन्छ है दिदी।
1: हजुर यस्तै हो निर्माया, तिमी बिना जीवन चल्दैन होइन त? हजुर एकदमै मिठो गीत गाएर सुनाउनु भयो, सुमधुर आवाजमा आनन्द आयो तपाईँको गीत सुनेर। मिठो प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त हजुर। ओके माया, आजको लागि भने हामी छोड्छौँ, कार्यक्रम सुन्दै गर्नुहोला। ओके बाबाई। हजुर यति बेला साथी हुनुहुन्थ्यो है सोमाया, उहाँले पनि प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद। यसै गरी केही कमेन्टहरू लिन्छु अनि त्यसपछि आजको लागि चाहिँ हामी पनि तपाईँहरूको माझबाट छुट्नु पर्ने हुन्छ होइन। त्यसै गरी मैले कमेन्टतिरै लागिहालेँ, सो साथीहरूले लेख्नु भएको छ है। सो म अघि साथीको कमेन्ट पढ्दै थिएँ, बिचमा मैले फोन कल पनि लिइहालेँ है विकास गुरुङजीको। सो मुक्तक गजल सो पढ्दै थिए। तिम्रा नयनमा मेरो निलो आकाश बस्छ, तिमी हाँस्दा फुल्छ मेरो संसार, सारा संसार मुस्कुराउनका कारणले उजालिन्छ। आत्माको बन्द कोठा स्पष्ट, उधारो अध्यारो रात तिम्रो सम्झनाले दियो बाल्छ। मेरो हार एउटा गीत तिमीमै समर्पित छ, तिमी बिना मेरो अस्तित्वको अर्थ हराउँछ भन्नुभएको छ है। सो एकदमै मिठो यो लाइनको लागि उहाँलाई धेरै धेरै धन्यवाद कमेन्टको लागि। बुद्धवीर तामाङ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, नमस्ते नमस्कार है भन्नुभएको छ। म काभ्रे प्लान्चोक घर भई हाल काठमाडौँबाट बुद्धवीर तामाङ हो। अपकमिङ सङ डेडिकेटेड गर्नुपर्दा लेख्नु भएको छ सोमिला शेर्पा, भूमिका राई लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, टेकबहादुर पुमा हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, सञ्चालिका अञ्जुजी नमस्कार, शुभ सन्ध्या सुन्दैछु भन्नुभएको छ है। सो उदयपुरबाट धन्यवाद उहाँलाई पनि कमेन्टको लागि। त्यसै गरी अर्को अन्तिम कमेन्ट लिए, टेकु छेत्री हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हजुर नानी नमस्ते नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, आरामै हुनुहुन्छ, सञ्चयको कामना गर्दै सुन्दैछु म तनहुँबाट। अब बस्ने मिठो भएका हजुरलाई, रेडियो होल युनिटलाई र सम्पूर्ण साथीको लागि भन्दै छुट्टिन्छु भन्नुभएको छ। सुटेकुजी हजुरलाई एकदमै मिठो कमेन्टको लागि पनि सो धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। सो अब भने चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ, आजको लागि निर्धारित समयले नेटो काटिसकेको छ। जति पनि आजको बसाईमा साथीहरूले फोन गरेर प्रतिभा राख्नुभयो तपाईँ मित्रहरूलाई पनि धन्यवाद होइन। त्यसै गरेर कल ट्राई गर्दाखेरि कल लागेन होला, निराश पनि नहुनु साथीहरू, कल लाग्छन् आउने दिनहरूमा पनि। सामाजिक सञ्जालमा जोडिएर मिठा मिठा प्रतिभा एकदमै कमेन्टहरू गर्नुभयो, तपाईँ मित्रहरूको लागि पनि धन्यवाद। विभिन्न काम धन्दामा मस्त व्यस्त रहेर कार्यक्रमलाई माया गरेर सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि धन्यवाद भन्दै, प्राविधिक कक्षमा रहनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै आजको बसाईबाट म पनि हजुर पढ्न चाहन्छु। हवस् त नमस्ते नमस्कार।

Time check. It's 5 p.m. अहिले साँझको 5 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: ओए के हो एक्लै बसेर टोलिरहेछौ त रुमालसँग आएर
2: के गर्ने यार माया बसेको 3-4 वर्ष भइसक्यो
3: चिनो दिएको रुममा त च्यातेर जान लागिसक्यो
2: उसले दिएको चिनो टोपी पनि च्यातिसक्यो
3: घरमा बे गर के गर भनेर तनावतिर
2: न आफूले बे गर भन्न सक्छ न उसले भन्यो
3: के गर्ने होला
1: कहाँ त्यसो भनेर हुन्छ
4: भन्नु पर्यो नि कि त च्याले टोपी सिलाउनु पर्यो कि त बे गर्नु पर्यो कि त अर्को खोजिनु पर्यो
1: च्यातेको रुममा सिलाउनु पर्यो कि बे गर्नु पर्यो कि अर्को खोजिनु पर्यो
3: सही हो
2: कि च्यातेको टोपी सिलाउनु पर्यो के बिहे गर्नु पर्यो के अर्को मिलाउनु पर्यो आज भनिदिनु हुन्छ
3: कि रुमाल सिलाइदिनु पर्यो कि त बिहे गर्नु पर्यो नभए अर्को त खोजिदिनु पर्यो नि जाम अहिले नै भन्छु म

0: त्यो अप्सरा भन्दा यो चाँदनी च्वाँच छ यार, यसलाई त म पट्टारै छोड्छु।
1: अरे यो चाँदनीलाई त मैले पटाउने यार।
2: बाजी
0: बाजी।

0: 엔섬 껴다 대가 난리나 대.
1: 나 엔섬 저 흐러네.
2: 얘네들 왔다.
0: 이. 이. 이. 이.

0: बा
1: हजुर बुहारी
0: ग्रिल मेसिन फर्निचर का मेसिन ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो लिन पठाउनु भएको छ का जानी होला
1: ए बुहारी त्यसको लागि पीर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि
2: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठीक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 9894340667 र 9818779908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
3: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ गर्मीबाट बचाऊ
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म 89.6 मेगाहर्ज।

0: म तिमीले साँच्चीको माया गर्छु।
1: कतिजनालाई भनिसक्यो एउटै डायलग,
0: विद्या नाच म तिमीलाई साँच्चीको माया गर्छु।
1: विद्या त हुनु पर्यो नि नाच्नलाई।

0: it. Just a minute. We will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। देवागंज घटनाको विरोधमा विभिन्न स्थानमा प्रदर्शन उग्र रूप लिएपछि सुनसरीमा फेरि कर्फ्यू जारी। नेपाली कांग्रेस आधिकारिक विवादमा सर्वोच्चमा खड्काद्वारा पुनरावलोकन निवेदन दर्ता। आज मध्यप्रदेश सरकार गठनका लागि नेकपाद्वारा 5 सदस्यीय वार्ता टोली गठन। आवश्यक स्वास्थ्य सेवा सुचारू गराउन मानवाधिकार आयोगको ध्यानाकर्षण। पाकिस्तानमा प्रदर्शनकारीमाथि सुरक्षा बलले चलायो गोली, 14 जनाको घटनास्थलमै मृत्यु। जापानमा 7.1 रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी। र काभा पुरूष भलिबल च्याम्पियनशीप अन्तर्गत आज भएको खेलमा नेपाल काजाकिस्तानसँग पराजित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। नेपाली रूपियाँले अमेरिकी डलरसँग साटी दिने भन्दै बढ़ी फाइदा गराइदिने प्रलोभनमा पारी लाखौं रूपियाँ रकम ठगी गर्ने एकजना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको 12 विषय नगरपालिका 3 का 26 वर्षीय सुनिल डुम्जन रहेका छन्। प्रहरीको अनुसार डुम्जन सहितको सांगठनिक गिरोहले काभ्रेका विभिन्न स्थानमा अमेरिकी डलरको 50 को नोट देखाएर सर्वसाधारणहरूलाई झुक्याउँदै गर्दै आएको थियो। उनीहरूले 50 को डलरको सकली नोट देखाई रूमालको पोकोभित्र ठूलो मात्रामा डलर रहेको भन्दै प्रलोभनमा पार्ने र लाखौं रूपियाँ नेपाली रूपियाँ लिएर पोको थमाई भाग्ने शैली अपनाउने गर्दै आएको थियो। प्रहरीले अभियुक्त डुम्जनको साथबाट बखत प्रयोग गरिएका सेतो चप्पल, निलो ट्र्याक, कालो स्टाफ, कालो हाफ प्यान्ट, पेपर काट्ने ब्लेड, 2 थाँतीसेगरी काटिएको अवस्थाको कापी, एक बुग, बाप र 02063 81 90 नम्बरको टीबीएस स्कूटर, 2 थान किप्याड र 1 थान स्क्रीन टच मोबाइल, 3 थान सिम कार्ड र नगद 23,000 रूपियाँ सहित बरामद गरिएको हो। हेलम्बु खबरमा राष्ट्रिय खबर। सुनसरीको देवागंजमा भएको घटनापछि प्रदर्शनकारी हिंसात्मक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोशी ब्यारेजदेखि टहरीसम्मको पाकली चोकसम्म कर्फ्यू आदेश जारी गरिएको छ। सुनसरी देवागंज घटनापछि प्रदर्शनकारी र सुरक्षाकर्मी बीच तनाव चुलिँदै जाँदा हिंसात्मक अवस्था सृजना भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले आज अपरान्ह 3:30 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालद्वारा जारी आदेश अनुसार स्थानीय प्रशासन ऐन 2028 को दफा 6 को क बमोजिम सुनसरी जिल्लाभित्र पर्ने महेन्द्र राजमार्गको दुवैतर्फ 4 किलोमिटर तथा इनरुवा बजार क्षेत्रभित्र कसैले पनि आवत जावत गर्न, भेला जुलुस, प्रदर्शन सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ। प्रशासनले जारी गरेको आदेश अनुसार कर्फ्यू भएको क्षेत्र पूर्वी सीमा इटहरीको पकली चोक, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर पश्चिमतर्फ महेन्द्र राजमार्गदेखि 200 मिटर क्षेत्र तोकिएको छ। देवागंज घटनाको विरोधमा विभिन्न स्थानमा प्रदर्शन उग्र बनेपछि सार्वजनिक सुरक्षा, शान्ति, सुव्यवस्था र सम्भावित थप अप्रिय घटना रोक्न कर्फ्यू लागू गरेको प्रशासनले जनाएको छ। प्रशासनले सर्वसाधारणहरूलाई कर्फ्यू आदेशको पालन गर्न तथा अति आवश्यक बाहेक घर बाहिर ननिस्कन पनि आग्रह गरिएको छ। नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी फेरि सर्वोच्च अदालतमा पुगेको छ। यसअघि भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पुनरावलोकनका लागि निवेदन दर्ता गराएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाको अनुसार खड्काको तर्फबाट पुनरावलोकन निवेदन दर्ताका लागि आएको हो। यसअघि पनि सोही विषयमा पूर्व सभापति शेरबहादुर देउवाको पक्षबाट पुनरावलोकन निवेदन दर्ता भइसकेको थियो र यसअघि सर्वोच्चले गत वैशाख 4 गते निर्वाचन आयोगले गरेको निर्णयलाई सदर गर्दै कांग्रेसको आधिकारिकता सभापति गगन कुमार थापा नेतृत्वको केन्द्रीय समितिलाई दिने निर्णयलाई वैध ठहर गरिएको थियो। सोही फैसला विरूद्ध असन्तुष्ट पक्षले कुन कानूनी उपचारको बाटो रोजिरहेको छ। अब खड्काले दर्ता गराएको पुनरावलोकन निवेदन 3 न्यायाधीशको इजलासमा पेश हुनेछ। इजलासले पुनरावलोकनका लागि निस्सा प्रदान गरेमा मुद्दा पुनः सुनवाई प्रक्रियामा प्रवेश गर्नेछ र निस्सा अस्वीकार भएमा भने पुनरावलोकनको प्रक्रिया त्यही समाप्त हुनेछ। कांग्रेसको आन्तरिक नेतृत्व र आधिकारिकता विवाद सम्बन्धी विवादमा सर्वोच्च अदालतको आगामी निर्णयलाई राजनैतिक वृत्तले चासोको रूपमा हेरिएको छ।
बागमती प्रदेश सरकार गठनका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपाले पहल थाल्ने भएको छ। नयाँ गठबन्धनबाट नेकपा एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने गरी नेकपाले वार्ता टोली बनाएको छ। नेकपा बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठनका सन्दर्भमा समन्वय गर्न वार्ता टोली गठन गरेको हो। हेटौडा स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले वर्तमान राजनैतिक अवस्थाको समीक्षा गर्दै सरकार गठनका लागि ठोस कदम चाल्ने निर्णय गरिएको छ। संसदीय दलका प्रमुख सचेतक रत्न प्रसाद ढकालको अनुसार बैठक गत वैशाख 9 गते नेकपा र एमाले बीच भएको सहमति अनुसार बागमती प्रदेश सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल गर्ने निर्णय गरिएको छ। सरकार गठनका लागि एमाले र अन्य राजनैतिक दलहरूसँग संवाद तथा समन्वय गर्न 5 सदस्यीय कार्यदलको वार्ता टोली गठन गरिएको छ। सो कार्यदलमा नेकपा संसदीय दलका नेता शालिग राम जमकटेल संयोजक समेत रहेका छन् भने सदस्यहरूमा कृष्ण खनाल, रत्न प्रसाद ढकाल, सरल सहयात्री र कुमारी मोक्तान रहेका छन्। सरकार गठनका लागि आवश्यक अंकगणित चुनौतीपूर्ण रहेको अवस्थामा प्रमुख सचेतक ढकालले एमालेको नेतृत्वमा सरकार बन्ने सहमति भए पनि नेकपाले जिम्मेवार दलको रूपमा पहल कदामी लिने भएको छ। राप्रपाले आफ्नो पार्टीको आधिकारिक निर्णय आएपछि मात्र थप सहमति र सहमति गर्ने बताएको र हालसम्मको छलफल निकै सकारात्मक रहेको समेत बताएका छन्। राष्ट्रिय मानवाधिकार आयोगले देशैभर नियमित स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको स्वास्थ्य अधिकारको उपयोग गर्न गराएको असर प्रति गम्भीर ध्यानकर्षण गराएको छ। नारायणी अस्पताल वीरगंजका चिकित्सक डाक्टर प्रमोद राममाथि कुटपिट तथा अस्पतालमा भएको तोडफोड़को घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्य कर्मीहरूले आज देशैभर स्वास्थ्य सेवा ठप्प पारेको छ। आयोगले यसबारे स्थलगत अनुगमन गरेको सहसचिव एवं प्रवक्ता डाक्टर ठीक राम पोखरेलले जानकारी गराएको छ। स्वास्थ्य सेवा आरोह अहरोह खत्रिने चिकित्सकहरूमाथि कुटपिट र अस्पतालमा तोडफोड हुनु निन्दनीय कार्य हो। स्वास्थ्य सेवा जस्तो अति आवश्यकीय सेवा बन्द गर्ने कार्य नेपालको संविधानको धारा 35 प्रदत्त स्वास्थ्य सम्बन्धी मौलिक हक र उपभोक्ताको हक सम्बन्धी सर्वसम्मै सर्वमान्य सिद्धान्त र प्रचलित कानून विपरीत भएको हुँदा यस कार्यबाट आम नागरिकको स्वास्थ्य सम्बन्धी अधिकार कुण्ठित हुन गएको आयोगले जनाएको छ। देशैभर अझै पनि 14.28% धान रोपाई खेतमा हुन बाँकी रहेको पाएको छ। कृषि विभागको तथ्याङ्क अनुसार देशका कुल धान खेती हुने 13,70,062 हेक्टर क्षेत्रफल मध्ये अझै 1,95,669 हेक्टरमा रोपाई हुन बाँकी छ। हालसम्म 11,74,392 हेक्टर क्षेत्रफल अर्थात 85.72% खेतमा मात्र रोपाई सम्पन्न भएको छ। मुलुकको प्रमुख अन्न भण्डार मानिने मधेस प्रदेशमा नै सबैभन्दा धेरै क्षेत्रफलमा रोपाई हुन बाँकी छ। मधेसमा कुल 3,85,933 हेक्टरमा धान खेती हुने गरेकोमा 3,05,080 हेक्टरमा मात्र रोपाई भएको छ। मधेसमा अझै पनि 22.12% अर्थात 85,312 हेक्टरमा क्षेत्रफलमा रोपाई हुन बाँकी छ र बागमती प्रदेशमा अझै 12.92% क्षेत्रफलमा रोपाई हुन बाँकी रहेका छन्। हेलम्बो खबरमा अब विदेशको खबर। पाकिस्तान प्रदर्शनकारीमाथि सुरक्षा बलले गोली चलाउँदा 14 जनाको मृत्यु भएको छ भने 2 दर्जनभन्दा बढ़ी घाइते भएको छ। प्रसारित प्रासिद कश्मीर पीओजेकेको रावलकोटमा आवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि सुरक्षा बलले गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो। संयुक्त आगामी एक्सन कमिटी जेएससीका कोर सदस्य इन्जित आलमले प्रदर्शनकारीको काफियल सवारी किनार चोक हुँदै माकाबुल भाट सहित चोक पुग्ने क्रममा सुरक्षा बलले गोली चलाएको आरोप लगाएको छ र असलमानले कब मिसोपुर र मुजबाथ क्षेत्रमा इन्टरनेट तथा मोबाइल सेवा बन्द गरिएको दावी गर्दै संचार समस्या भएकाले आन्दोलनकारीहरू पैदल यात्रा गर्दै आगामी दिनदेखि 4 दिनसम्म मुजाफतमा पुग्ने योजना रहेको समेत बताएका छन्। दक्षिण जापानको कुमामोतोमा 7.1 रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। क्युसु टापुमा रहेको कुमामोतोमा आज 7.1 रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो। भूकम्पपछि सुनामीको आउने चेतावनी गरिएको छ। जापानको मौसम विज्ञान एजेन्सी जीएमएमले सुनामी आउन सकिने चेतावनी जारी गरेको छ र भूकम्पपछि तटीय क्षेत्रका मानिसहरूलाई सतर्कता रहन समेत आग्रह गरिएको छ।
लम्बो खबरमा अब खेल खबर। पाकिस्तानमा जारी काभा पुरूष भलिबल च्याम्पियनशीप अन्तर्गत पाँचौं स्थानका लागि भएको खेलमा नेपाल आज काजकिस्तानसँगको सोझो सेटमा पराजित भएको छ। आज भएको खेलमा काजकिस्तानले नेपाललाई 25-18, 27-25 र 25-20 पराजित गरेको छ। पहिलो सेट 25-18 सहजै आफ्नो पक्षमा पारेको काजकिस्तानले दोस्रो सेटमा नेपालबाट कड़ा चुनौती सामना गर्नु परेको थियो। नेपालले उत्कृष्ट पुनरागमनको प्रयास गरे पनि 27-25 सेट गुमायो। त्यसपछि तेस्रो सेट 25-20 जित्दै काजकिस्तान खेल 3-0 आफ्नो पक्षमा पारेको छ र नेपाल प्रतियोगिताभर केही उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिममा अपेक्षित नतिजा निकाल्न सकिन। यससँगै नेपाल जारी प्रतियोगितामा एक खेल पनि जित्न नसके अन्तिम स्थानमा सीमित भएको छ। नेपाल पहिलो खेलमा काजकिस्तानसँग 3-2 सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंका, तेस्रो खेलमा पाकिस्तान, चौथो खेलमा बंगलादेश र लीग चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग पनि पराजित भएको छ। नेपालले प्रतियोगिताका 6 खेलमध्ये 3 खेल 5 सेटसम्म पुर्याए पनि जित निकाल्न सकेन भने बाँकी 3 खेलमा सोझो सेटमा हार समेत बिहोरेका छन्। हामी हेलम्बो खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बो खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। दिवानगंज घटनाको विरोधमा विभिन्न स्थानमा प्रदर्शनकारी उग्र रूप लिएपछि सुनसरीमा फेरि कर्फ्यू जारी। नेपाली कांग्रेस आधिकारिक विवादमा सर्वोच्चमा खड्काद्वारा पुनरावलोकनको निवेदन दर्ता। बागमती प्रदेश सरकार गठनका लागि नेकपाद्वारा 5 संसदीय सदस्यीय वार्ताथोली गठन। अति आवश्यक स्वास्थ्य सेवा सुचारू गराउन मानव अधिकार आयोगको ध्यानाकर्षण। पाकिस्तानमा प्रदर्शनकारीमाथि सुरक्षा बलले गोली चलायो, 14 जनाको घटनास्थलमै मृत्यु। जापानमा 7.1 हेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी। र काभा पुरूष भलिबल च्याम्पियनशीप अन्तर्गत आज भएको खेलमा नेपाल काजकिस्तानसँग पराजित। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
2: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ। गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Sangha Suburi Nagarpalika 5, Singapore. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shankar Subhari Nagar Palika 5, Sindhupalso.
3: Elambu FM 89.6 MHz.

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: वचन रेडियो कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, आज म तपाईलाई विवाह र अविवाहित जीवनको बारेमा म कुराकानी गर्न गइरहेको छु। के वास्तवमा तपाईँ अविवाहित जीवन त्याग्न तयार हुनुहुन्छ त, अथवा तपाईँ विश्वासी हुनुहुन्छ? विश्वासी जीवनमा विवाह तपाईँको लागि कति महत्वपूर्ण छ र किन आवश्यक छ, र विवाह गर्नुको लागि एउटा चाहिँ उचित समय कहिले हो त भन्ने विषयमा आज म कुराकानी गर्न गइरहेको छु। विशेष गरी आजको सन्देश ती युवाहरूको लागि लक्षित छ जो विवाह बारे सोच्दै हुनुहुन्छ र त्यो एउटा उमेरमा पुग्नु भएको छ। अहिले कार्यक्रम सुनिरहनु भएको कतिपय श्रोता अविवाहित पनि हुनुहुन्छ होला, र कति श्रोताले सोचिरहनु भएको छ अब केही समयपछि तपाईँ वैवाहिक जीवनमा बाधिन हुनेछ भन्ने विषयमा तपाईँले सोचिरहनु भएको पनि हुन सक्छ, र कतिले सोचिरहनु भएको छ अब विवाहको समय नजिक आइसक्यो, अब मेरो जुन व्यक्तिगत स्वतन्त्रताको एउटा चाहिँ सिंगल लाइफ छ, एउटा चाहिँ तपाईँ एक्लो जीवन जसरी जिइरहनु भएको थियो, अब भोलि गएर तपाईँ चाहिँ वैवाहिक जीवनमा बाँधिसकेपछि तपाईँ दुवैजना एउटा चाहिँ पति पत्नी भएर एउटा वैवाहिक जीवन तपाईँको अगाडि बढाउनु पर्ने अवस्था आउँदछ, त्यसको बारेमा तपाईँ सोचिरहनु भएको छ होला पक्कै पनि। विवाह सम्बन्धी तपाईँले गर्ने निर्णयले प्रियहरू तपाईँको बाँकी जीवनमा ठूलो प्रभाव पार्नेछ, यो कुरा तपाईँ हामीले बुझिराख्नु पर्दछ। आफ्नो भावी जीवनसाथी कस्तो हुने, मेरो भविष्यमा कोसँग मैले विवाह गर्ने, कस्तो व्यक्तिसँग मेरो जीवन अथवा भनौं मेरो बाँकी जीवन सहज हुन्छ, अथवा वैवाहिक जीवनमा बाँधिनका लागि उपयुक्त जोड़ी को हुन सक्छ, यी यावत प्रश्नहरू अविवाहित व्यक्तिहरूको जीवनमा आउन सक्दछ। प्रियहरू, विवाह गर्नको लागि मेरो लागि सही समय कहिले हो भनेर पनि धेरैजनाको त्यो प्रश्न आउन सक्दछ। मैले कोसँग विवाह गर्नुपर्दछ र मैले विवाहको लागि कसरी तयारी गर्नुपर्दछ भन्ने कुराको कतिलाई त ज्ञानै हुन नसक्छ, कतिलाई त ज्ञानै नहुन सक्छ। प्रियहरू, यी सबै राम्रा प्रश्नहरू हुन् जसले चाहिँ हाल अविवाहित भएका विश्वासी भाइ बहिनीहरूले पक्कै पनि यी कुरा सोचिरहेका छन् होला, र भविष्यमा त्यो विवाहका लागि आफू तयार हुनको लागि यी यावत प्रश्नहरू तपाईँको हृदयमा तपाईँले सोचिराख्नु भएको छ होला पक्कै पनि। यस विषयमा अन्तर्दृष्टि प्रदान गर्न हामी सँगै परमेश्वरको वचन हामी हेर्नेछौ, र परमेश्वरको वचनबाट हामी उत्साह लिनेछौ, र त्यो एउटा मार्गदर्शन परमेश्वरले दिनुभएको मार्गदर्शन विवाह सम्बन्धीका कुराहरू आज वचनबाट हामी हेर्नेछौ। विवाह वास्तवमा जीवन परिवर्तन गर्ने अनुभवको रूपमा बनाइएको एउटा डिजाइन हो। एकचोटि तपाईँले विवाह गरेपछि तपाईँको जीवनमा धेरै कुराहरू परिवर्तन हुनेछन्। आफ्नै निर्णयहरू गर्न र आफ्नै बाटो हिँड्न पाउने स्वतन्त्रता तपाईँले गुमाउनुहुनेछ। अब तपाईँको बाटो अर्को व्यक्तिसँग जोडिनेछ, र तपाईँले आफ्नै रुचिका साथसाथै उनीहरूको रुचिको पनि ख्याल गर्नुपर्दछ। अब यी कुराहरूलाई ध्यानमा राख्दा राख्दै विवाह गर्ने सही समय कहिले हो त भन्ने बारेमा हामी हेर्नेछौं। पहिलो पत्रुस 4:10 यसरी लेखिएको छ, जसले जस्तो वरदान पाएको छ परमेश्वरका अनुग्रहका विभिन्न वरदान पाएका भण्डारे झैं ती एकले अर्काको निम्ति प्रयोग गर। ख्रीष्टको शरीरमा हरेक व्यक्तिलाई विशेष वरदानहरू दिइएको छ जसले उनीहरूलाई ख्रीष्टको शरीरको सेवा गर्न अनौठो तरिकाले मदत गर्दछ। यसैले सबैले विवाह गर्नुपर्ने कुनै निश्चित उमेर छैन। प्रियहरू, कसैका लागि चाँडै विवाह गर्दा उनीहरूको आत्मिक जीवनलाई धेरै फाइदा हुन्छ, अरूका लागि अविवाहित रहँदा उनीहरूलाई सबैभन्दा धेरै फाइदा हुन सक्छ। पहिलो कोरन्थी 12:18 पदमा यसरी लेखिएको छ, तर परमेश्वरले आफ्नो इच्छा बमोजिम शरीरमा हरेक अंग मिलाएर राखिदिनु भएको छ। परमेश्वरको योजना र उद्देश्य प्रत्येक व्यक्तिको लागि फरक फरक छ। धेरै अभिभावकहरू आफ्ना छोराछोरीहरूले 25 वा 26 वर्षको उमेरसम्ममा विवाह गरेको हेर्न चाहन्छन्, तर यो परम्परागत सोचलाई समर्थन गर्ने कुनै पनि धर्मशास्त्र छैन। प्रियहरू, तपाईँले विवाह गर्नुपर्छ कि पर्दैन र कहिले गर्नुपर्छ भन्ने कुरा तपाईँ र परमेश्वर बीचको व्यक्तिगत निर्णयको कुरा हो। आउनुहोस्, अविवाहित रहनुका केही ईश्वरीय फाइदाहरू र विवाहित हुनुका केही बेफाइदाहरूका र विवाहित हुनका केही फाइदाहरूको बारेमा हामी विचार गर्नेछौं। पहिलो कोरिन्थी 7:32-33 यसरी लेखिएको छ, तिमीहरू सबै निष्फिक्री हौ भन्ने म चाहन्छु। विवाह नभएको मानिसले प्रभुलाई कसरी खुसी तुल्याउँछ भनेर प्रभुकै कुराको विषयमा फिक्री गर्दछ, तर विवाह भएको मानिसले पत्नीलाई कसरी खुशी राखु भनेर संसारका कुराको फिक्री गर्दछ। जब एक पुरूष अविवाहित हुन्छ, उसले आफ्नी पत्नीलाई प्रेम गर्छ, उसले आफ्नी पत्नीलाई प्रेम गर्न र उनलाई खुशी पार्नमा ध्यान केन्द्रित गर्न बाध्य हुन्छ, र जब एक महिला विवाहित हुन्छिन्, उनी आफ्नो पतिप्रति समर्पित हुन बाध्य हुन्छिन्, उनको आवश्यकताहरू पूरा गर्नमा ध्यान केन्द्रित गर्न बाध्य हुन्छिन्। जब तपाईँ अविवाहित हुनुहुन्छ, तपाईँ यी दायित्वहरूबाट मुक्त हुनुहुन्छ, र तपाईलाई जब जहाँ र जसरी लाग्छ तपाई प्रभुको सेवा गर्न सधैँभरि स्वतन्त्र हुनुहुन्छ। तपाई जहाँ जानुहुन्छ, तपाई जहाँ चाहनुहुन्छ यात्रा गर्न सक्नुहुन्छ र जति समय चाहनुहुन्छ त्यहाँ बस्न सक्नुहुन्छ। यसले तपाईँको जीवन साथीलाई कसरी असर गर्छ भन्ने बारे कुनै पनि चिन्ता गर्नु पर्दैन, किनकि तपाईसँग जीवनसाथी हुँदैन। यसले तपाईलाई विशेष शिक्षा वा करियरको मार्ग पछ्याउन र त्यसमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्न अनुमति दिन्छ, किनकि तपाईसँग विवाहित साथी हुँदैन जसले तपाईँको समय र ध्यानको त्याग गरोस् भन्ने चाहन्छ। त्यसो भए यदि विवाहित हुनुले हाम्रो प्रभुबाटको आह्वान पूरा गर्न तपाईँको स्वतन्त्रतालाई सीमित गर्छ भने विवाह गर्ने कारणहरू के हुन् त? एउटा कारण परिवारसँग सम्बन्धित रहेको छ। जब तपाईँ विवाहित हुनुहुन्छ, तपाईँले सन्तान जन्माउन र एउटा सुन्दर परिवार शुरू गर्न सक्नुहुन्छ, र परमेश्वरको इच्छा छ कि उहाँलाई प्रेम गर्ने र उहाँसँग संगति गर्ने असल छोराछोरीहरू जन्माउन र परमेश्वरको इच्छा छ कि उहाँलाई प्रेम गर्ने र उहाँसँग संगति गर्ने असल छोराछोरीहरू हामीले जन्माऊ। मर्कुस 10:13-14 यसरी लेखिएको छ, मानिसहरूले साना बालबालिकाहरूलाई येशूले छोइदेऊन् भन्ने उद्देश्यले उहाँ कहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हकारे। तर यो देखेर येशू रिसाउनु भयो र तिनीहरूलाई भन्नुभयो, साना बालबालिकाहरूलाई मक्का आउन देऊ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। परमेश्वरले सन्तान जन्माउनु र हुर्काउनुलाई ठूलो महत्व दिनुहुन्छ, विशेष गरी यस्तो परिवार जहाँ बच्चाहरूलाई येशू ख्रीष्टका सच्चा अनुयायी बन्न हुर्काइनेछ। पहिलो कोरन्थी 7:7 यसरी लेखिएको छ, सबै मानिस म जस्तै रहेको म इच्छा गर्दछु, तर हरेकलाई परमेश्वरबाट विशेष वरदान मिलेको छ, एउटालाई एक किसिमको, अर्कोलाई अर्को किसिमको। प्रेरित पाउल यस समयमा अविवाहित थिए र उनले आफूलाई र उनले यसलाई धेरै राम्रो कुरा ठानेका थिए, तर उनलाई यो पनि थाहा थियो कि अविवाहित जीवन सबैका लागि होइन, विवाह गर्ने छनौट गर्नेहरूका लागि बच्चा हुर्काउनु एउटा अद्भुत प्राथमिकता बन्नेछ। तपाईको बारेमा के छ त? तपाईले के विचार गर्नु भएको छ? के तपाई विवाह गर्न तयार हुनुहुन्छ वा तपाई अविवाहित अवस्थामै सन्तुष्ट हुनुहुन्छ? भजन संग्रह 37:4-6 यसरी लेखिएको छ, परमप्रभुमा आनन्दित हौ र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख अनि उहाँले यो गर्नुहुनेछ। उहाँले तिम्रो धार्मिकता प्रभात झैं ज्योति समान र तिम्रो मामिलाको न्याय मध्य दिनको सूर्य समान पार्नुहुनेछ। तपाईँको जीवनको प्राथमिक उद्देश्य भनेको परमेश्वरमा रमाउनु हुनुपर्दछ। उहाँले तपाईँको हृदयमा राख्नु भएको मार्गलाई पछ्याउनुहोस्। जब तपाईँ त्यो गर्न रोज्नुहुन्छ, त्यो मार्ग तपाईँले रोज्नुहुन्छ, परमेश्वरले तपाईँलाई महान सफलता र समृद्धिको जीवनमा डोर्याउने प्रतिज्ञा गर्नुहुन्छ, जसमा उहाँसँगको तपाईँको भविष्यको जीवनको अनन्त इनामहरू पनि जोड़िएको छ। जब तपाईँ मानसिक रूपमा तयार हुनुहुन्न, तब तपाईँका आमा बाबु, पास्टर वा प्रेमीहरूलाई तपाईँलाई विवाहको लागि दबाव दिन नदिनुहोस्। धैर्य गर्नुहोस् र परमेश्वरले तपाईँको हृदयमा विवाहको लागि इच्छा नराखुन्जेलसम्म तपाईँ पर्खनुहोस्, किनकि तपाईँ यस निर्णयमा शान्त हुन आवश्यक छ। पहिलो पत्रुस 5:6-7 यसरी लेखिएको छ, यसकारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदियो किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। यदि तपाईँको जीवनमा धेरै समस्याहरू छन् र तपाईँलाई लाग्छ कि विवाह गर्दा ती परिस्थितिहरूबाट तपाईँलाई आवश्यक निकास मिल्छ भने तपाईँ गलत कारणले विवाह गर्न छनौट गर्दै हुनुहुन्छ। आफ्नो समस्याहरू समाधान गर्ने उपाय परमेश्वरमा भरोसा राख्नु हो। यदि तपाईँ आफ्नो जीवन साथीले तपाईँका सबै शारीरिक र भावनात्मक आवश्यकताहरू पूरा गर्नेछ भने तपाईँ अपेक्षा गरेर वैवाहिक सम्बन्धमा प्रवेश गर्नुहुन्छ भने तपाईँ धेरै निराश हुनुहुनेछ किनकि त्यो व्यक्ति तपाईँ जस्तै कमजोरी र कमी कमजोरीले भरिएको एउटा साधारण मानव हो। जीवनमा तपाईँका सबै अपेक्षाहरू पूरा गर्न सक्ने एकमात्र भरपर्दो स्रोत हुनुहुन्छ र त्यो स्रोत परमेश्वर हुनुहुन्छ। आफ्नो सबै कमी कमजोरीहरूको समाधानका लागि आफ्नो जीवन साथीमाथि अनावश्यक दबावहरू नदिनुहोस्। हाम्रा सबै आवश्यकताहरू पूरा गर्न हामीले भरोसा गर्न सक्ने एकमात्र परमेश्वर हुनुहुन्छ। पहिलो कोरन्थी 7:8-9 यसरी बताइएको छ, तर अविवाहित र विधवाहरूलाई म भन्दछु, तिनीहरू म जस्तै अविवाहित रहे तिनीहरूका निम्ति असल हुनेछ, तर तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्, किनभने काम वासनामा जल्नुभन्दा विवाह गर्नु असल हो। तपाईँले विवाह गर्ने इच्छा गर्नुभएको एउटा कारण तपाईँको यौन इच्छा हुन सक्छ। जब तपाई कसैसँग विवाहित हुनुहुन्छ यसले तपाईँलाई पापमा लाँदैन, तर यसले तपाईँलाई त्यो व्यक्तिसँग घनिष्ठ यौन सम्बन्ध राख्ने स्वतन्त्रता दिन्छ। यद्यपि परमेश्वरको विवाहको लागि एउटा उद्देश्य छ जुन यौन सन्तुष्टि भन्दा पनि माथि र बाहिर रहेको छ, र हामी धेरै होशियार हुनुपर्दछ कि व्यक्तिको बाहिरी रूपलाई उनीहरूसँग आजीवन सम्बन्ध राख्न चाहनुको प्राथमिकताको कारण बन्न नदिऊ। परमेश्वरले तपाईँको लागि यस्तो व्यक्ति रोज्नु भएको छ जसले तपाईँलाई उहाँको हृदयको नजिक ल्याउनेछ। जब तपाईँ सही व्यक्तिसँग विवाह गर्नुहुन्छ तिनीहरूले तपाईँलाई यस्तो सहयोग र समर्थन प्रदान गर्नेछन् जसले तपाईँलाई आध्यात्मिक पूर्णता र उद्देश्य सहितको अद्भुत जीवन प्राप्त गर्न मदद गर्नेछ। यसको विपरीत गलत व्यक्तिसँग विवाह गर्दा प्रभुसँगको तपाईँको हिँडाइमा हानि पुर्याउन सक्ने बाधाको रूपमा काम गर्नेछ र यसले तपाईँलाई धेरै भावनात्मक पीड़ा र दुःख दिन सक्ने सम्भावना हुन्छ। प्रियहरू, यदि तपाईँ केवल एक्लो हुनुहुन्छ भने यसको मतलब यो होइन कि तपाईँले विवाह गर्नै पर्छ। सायद तपाईँलाई राम्रो साथीको आवश्यकता छ। एक भरपर्दो आध्यात्मिक साथीसँग तपाईँ गहिरो सम्बन्ध विकास गर्न सक्नुहुन्छ, जहाँ तपाईँ एक अर्कासँग हृदय बाँड्नुहुन्छ, सँगै हाँस्नुहुन्छ, एक अर्काको लागि प्रार्थना गर्नुहुन्छ र आफ्नो विश्वासमा एक अर्कालाई प्रोत्साहन दिनुहुन्छ। तपाईँ कसैसँग विवाहित नभइकन पनि यस्तो घनिष्ठ सम्बन्ध राख्न सक्नुहुन्छ र यसले तपाईँलाई सम्बन्धबाट बाहिरिने विकल्प पनि दिन्छ। यदि यसले तपाईँले अपेक्षा गरे अनुसारको काम गरेको छैन भने तपाईँ त्यो सम्बन्धमा नरहन पनि सक्नुहुन्छ। सँगसँगै तपाईँको लक्ष्यहरू परिवर्तन गर्न सक्नुहुन्छ र तपाईँको इच्छाहरू फरक हुन सक्छन्। प्रियहरू, विवाह भनेको आफ्नो बाँकी वयस्क जीवनभर सँगै रहने प्रतिबद्धता हो। तपाईँले लिने सबै महत्वपूर्ण निर्णयहरूमा उनीहरूलाई पनि समावेश गर्नुपर्दछ। तपाईँहरू एउटै घरमा सँगै बस्नुहुनेछ, यसका लागि तपाईँहरूले कुन खाना पकाउने र खर्च गर्दा के कुरालाई प्राथमिकता दिने भन्ने बारेमा पनि एक अर्कासँग सहमति जनाउनु पर्दछ। समानताका साथसाथै प्रमुख असहमति हुँदा तपाईँहरूसँग छुट्टिने विकल्प हुँदैन। यसको सट्टा तपाईँले ती असहमतिहरूलाई खुल्ला छलफलबाट समाधान गर्नुपर्ने हुन्छ र आफ्नो साथीको विचारलाई सम्मान गरेर यी मुद्दाहरू समाधान गर्नुपर्दछ। धेरै पटक यसका लागि सम्झौताका साथै त्यागको पनि आवश्यकता पर्दछ, ताकि तपाईँ दुवैका आवश्यकताहरू पूरा हुन सकुन् र सँगै खुशी साथ जीवन बिताउन सकियोस्। कसैसँग विवाह गर्नु त्यति सजिलो हुँदैन। धेरै विषयहरूमा उनीहरूको तपाईँभन्दा फरक विचार हुनेछ। तपाईँलाई मन नपर्ने कुराहरू उनीहरूलाई मन पर्नेछन् र उनीहरूलाई मन नपर्ने कुराहरू तपाईँलाई मन पर्नेछन्। तपाईँ दुवै खुशी हुनको लागि दुवैले यो नयाँ चुनौतीपूर्ण परिस्थितिहरूसँग अनुकूल हुन सिक्नुपर्छ। प्रियहरू, उत्पत्ति 2:24 यसरी बताएको छ, यसै कारण मानिसले आफ्ना आमा बाबुलाई छोड्छ र आफ्नो पतिसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। विवाह गरिसकेपछि तपाईँले आफ्ना आमा बाबुको आवश्यकता र चाहना भन्दा पनि बढ़ी आफ्नो जीवन साथीको आवश्यकता र चाहनालाई प्राथमिकता दिनुपर्छ र यदि तपाईँको आमा बाबु र जीवनसाथी बीच कुनै विवाद उत्पन्न भएमा तपाईँको कर्तव्य आफ्नो जीवनसाथीको पक्षमा उभिनुहुनेछ। उपदेशक 4:9-11 यसरी लेखिएको छ, एक भन्दा दुई असल हो किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्। यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ तर लोट्दा पनि उठाउने कोही साथी नहुने विचरा। त्यस्तै यदि दुईजना सँगै सुते भने तिनी न्याना हुन्छन् तर एक्लै त कसरी न्यानो हुने। विवाहका एउटा ठूलो फाइदा सहयात्रा हो। जब तपाईँको सम्बन्धको केन्द्रमा परमेश्वर हुनुहुन्छ तब तपाईहरूले एक अर्कालाई उहाँको निस्वार्थ प्रेमले प्रेम गर्नुहुनेछ र त्यसले तपाईलाई जीवनभर प्रेममा बाँधिएर रहने एक अद्भुत साथी प्राप्त गर्न सक्षम बनाउनेछ। यसै कारण विवाहमा एक्लो हृदयको लागि एउटा ठूलो उपचार बन्ने सम्भावना हुन्छ। हितोपदेश 18:22 यसरी लेखिएको छ, पत्नी पाउनेले असल कुरा पाउँछ र त्यसले परमेश्वरबाट निगाह प्राप्त गर्दछ। मेरो हार्दिक इच्छा छ कि तपाईँको वैवाहिक जीवन धेरै राम्रो होस्। एक महिनाका लागि मात्र होइन वा एक वर्षका लागि मात्र होइन तर तपाईँको जीवनभरिका लागि। प्रिय मित्रहरू, मेरो यस प्रस्तुतिमा मैले तपाईँलाई सोच्नको लागि धेरै कुरा दिएको छु। हुनसक्छ तपाईँको मनमा विवाहको बारेमा अझै धेरै प्रश्नहरू होलान्। आजको मेरो एउटा लक्ष्य अथवा प्रतिबद्धता के रहन्छ भने तपाईँको भविष्यको जीवनसाथीले तपाईँमाथि जीवनभर धेरै गहिरो प्रभाव पार्नेछन्। यसैले यो धेरै महत्वपूर्ण निर्णय लिनका लागि तपाईँले पर्याप्त समय लिनु अत्यन्त जरूरी छ। साथै निरन्तर प्रार्थना र उहाँको बुद्धिको खोजी गर्दै प्रक्रियाको हरेक चरणमा परमेश्वरसँग संलग्न गराउनुहोस्। पक्कै पनि उहाँले तपाईँलाई आफ्नो जीवनभरि खोज्नमा र उनीहरूसँग उत्कृष्ट जीवन कसरी बिताउने भन्ने बारेमा ठूलो सफलतामा डोर्याउनुहुनेछ। पक्कै पनि परमेश्वरले तपाईँलाई आफ्नो जीवनसाथी खोज्नमा र उनीहरूसँग उत्कृष्ट जीवन कसरी बिताउने भन्ने कुरामा पनि ठूलो सफलतामा डोर्याउनुहुनेछ भन्ने मैले विश्वास गरेको छु। वचन सुनाईबाट परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्। हौस् त, जय मसीह।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: Elambo FM 89.6 MHz.
3: अब रंग हेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी चमक बसुगो।
4: परमेश्वर दा आदर लसुगो, थेन दे परमेश्वरलाई योजना पालन लसुगो। जयमसी तथा नमस्कार लासु फ्याफुला स्पार्क माई थे तथा नला विश्वासी चमक बसुगो अङ्क साठी रङ्गी र स्वागत मुला ङ वियोग तामाङ तिनी ङ रङ्दा न्योरी सेम मुला परमेश्वर प्रति रङ्गला दृष्टिकोण हराङ्ब मुला तिग रङ परमेश्वर वास्तविक जे मुस्युला थेङबाला लागिरी लोङसु मुला तिग रङ रङ्गला बुद्धि भन्दा परमेश्वरलाई बुद्धि दा महत्व पिन्छु मुला वा तिगा रङ रङला लुइला लागरी रङला आमा आबा वा रङसे सम्मान लाभा सन्द मिगदि ज्ञान मार्गदर्शन देन निर्देशन किनबारी दम्छु मुला लानन क्रिस्चियन कदे चु नियम ला थेन दे थेनी गदे बाइबल पढाबुला मुला तसै थेनी गदे परमेश्वरलाई अस्

0: 24 जना सांसदको समर्थनमा नयाँ सरकार गठन। लुम्बिनीमा एमाले र नेकपा बीच नयाँ सरकार गठनको कसरत तीव्र। कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता।
1: एमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन, त्यस कारणले हामी आज सैनिक दिएको राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौ होइन।
0: र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा समाप्त।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकारको लगानी 9 खर्ब रूपियाँ नाग्नु सकारात्मक संकेत भए पनि त्यसको प्रतिफल कति प्रभावकारी छ भन्ने पक्ष अझ महत्वपूर्ण हुन्छ। सार्वजनिक संस्थानमा गरिएको लगानीले रोजगारी, उत्पादन र आर्थिक वृद्धि बढ़ाउन योगदान पुर्याउनुपर्छ। लगानीसँगै पारदर्शिता, सुशासन र नियमित मूल्यांकनलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ। जनताको करबाट गरिएको लगानीको अधिकतम प्रतिफल सुनिश्चित गर्दै सार्वजनिक सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न सरकार अझ जिम्मेवार बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
3: सुनसरीको देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले शान्ति सुरक्षा कायम गर्न कर्फ्यू जारी राखिएको जनाएको छ। आवश्यकता अनुसार अन्य प्रभावित क्षेत्रमा समेत कर्फ्यू विस्तार गर्न सकिने समेत प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सीआईएनलाई जानकारी दिनुभयो।
4: यो अहिले चाहिँ अलि जिल्लामा अलिअलि तनावपूर्ण स्थिति छ। अब दुवै पक्षका चाहिँ ठाउँ ठाउँमा चाहिँ उपस्थित हुने अनि अलिकति गर्ने चाहिँ काम भइरहेछ। अब हामीले अनिश्चितकालीन हाइवेमा चाहिँ हामीले कर्फ्यू लगाएका छौँ, हाइवे बाहेक अरू पालिकाहरूमा पनि कर्फ्यू लगाएका छौँ। अब हामीले यो केही समयपछि हामीले जिल्लाभरि सबैतिर चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरेका छौँ। तुरन्तै अब कर्फ्यू जारी हुन्छ अब सबैतिर।
3: यसअघि जारी गरिएको कर्फ्यू गैराती सवा 12 बजेदेखि हटाइएको भए पनि निषेधाज्ञा भने यथावत राखिएको थियो। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम तोकिएको क्षेत्रमा आवत जावत भेला जुलुस प्रदर्शन सभा बैठक तथा घेराउ गर्न रोक लगाइएको छ। यसैबीच देवानगंज घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरिएको उच्च स्तरीय 5 सदस्यीय समिति विराटनगर पुगेको छ। नेपाल सरकारका सहसचिव भूपेन्द्र थापा पाको संयोजकत्वमा रहेको समितिले घटनाको वस्तुगत अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढ़ाएको जनाएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न सुरक्षा निकायसँग सहयोग गर्न तथा जारी आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। सुनसरी घटनामा विपक्षी दलहरूले भने सरकार गम्भीर नभएको आरोप लगाएको छ। नेकपा एमाले सहित अन्य राजनैतिक दलले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन र शान्ति स्थापनाको माग गरेका छन्। एमाले सरकारले समयमै संवाद र समन्वय गर्न नसक्दा परिस्थिति थप उत्तेजित बनेको आरोप लगाएको छ। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै नागरिकको जीवधनको सुरक्षा गर्नुपर्ने सरकार संवेदनशील विषयमा गैर जिम्मेवार बनेको टिप्पणी गर्नुभएको छ। घटनाको उच्च स्तरीय छानबिन गरी दोषीमाथि कडा कानूनी कार्यवाही गर्न, मृतकका परिवारलाई राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ। यस्तै रासोपाका सभापति रवि लामिछानेले भने हिंसा र मुठभेटबाट कुनै पनि समस्या समाधान नहुने भन्दै घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सद्भाव कायम राख्न, अफवाहबाट बस्न र स्वयंमता अपनाउन सबै पक्षसँग अपील गर्नुभएको छ। राष्ट्रपतिले सरकार र स्थानीय प्रशासनसँग परिस्थितिलाई सामान्य बनाउन सहजीकरण भइरहेको जनाएको छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले निजी क्षेत्रको लगानी, नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। उद्योगी व्यवसाय संघको छलफलमा उहाँले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलताको आधार भएकाले लगानीकर्ताले निर्धक्क भएर उद्योग विस्तार, उत्पादन वृद्धि र नयाँ उद्यममा लगानी गर्न सक्ने वातावरण सरकारले सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम आज शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। शाहीले आफ्ना दलका 14 र सत्ता साझेदार दल नेकपा एमालेका 10 गरी 24 प्रदेशसभा सदस्यको समर्थन सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि 20 सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री शाहीको शपथ भोलि हुने भएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेशको राजधानी राजनीतिक समीकरण फेरिएको छ। कांग्रेसका 5 मन्त्रीले राजीनामा दिएपछि एमाले नेतृत्वको सरकारले अल्पमतमा परेको छ भने नयाँ सरकार गठनका लागि दलहरूबीच दौड़धूप शुरू भएको छ। कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले मुख्यमन्त्री चेत नारायण आचार्यलाई पत्र पठाउँदै साउन 13 गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको छ। कांग्रेसका निवर्तमान मन्त्री प्रचण्ड विक्रम न्यौपानेले सीआईएनलाई जानकारी दिनुभयो।
1: जुन गठबन्धनको निर्णय भयो होइन, माथिको सहमति भइसके पछाडि पहिला त काङ्ग्रेस र एमालेको गठबन्धन पहिला माथि 3 बुझे सहकार्य भइसके पछाडि काङ्ग्रेस प्रतिपक्षमा बस्ने नै उचित देखियो र अब एमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन, त्यस कारणले हामीहरू सामेल राजीनामा दिएको अनि हामीले राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौँ होइन। अब त्यो अनुसार हामी अगाडि बढ्यौँ।
3: समर्थन फिर्तासँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले अब संवैधानिक प्रक्रिया अनुसार विश्वासको मत लिनुपर्नेछ। यसैबीच एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच नयाँ सत्ता गठबन्धन बनाउने प्रयास तीव्र भएको छ। तर नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन थप 1 सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका मेडिकल सुपरिन्टेण्ड समक्ष राजीनामा बुझाउँदै उनीहरूले सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म सेवा प्रवाह गर्न नसकिने स्पष्ट पारेका छन्। गत साउन 8 गते चिकित्सक डाक्टर प्रमोद राम माथि कुटपिट हुनुका साथै अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएपछि चिकित्सकहरू आकस्मिक सेवा बाहेकका सेवा बन्द गरेर आन्दोलनमा थिए। स्वास्थ्य मन्त्रालयको आग्रहपछि वार्तामा बसेका चिकित्सकहरू प्रशासनसँगको छलफल निष्कर्षविहीन बनेपछि सामूहिक राजीनामाको निर्णयमा पुगेका हुन्। यस घटनाको विरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै ओपीडी सेवा बन्द गर्ने घोषणा गरेको छ। नेपालमा मानव व्यसनको जोखिम सबैभन्दा बढ़ी बालबालिका विशेष गरी किशोरी र दलित समुदायमा केन्द्रित रहेको देखाएको छ। मानव व्यसन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष 2082-83 दर्ता भएका 20 आन्तरिक मानव व्यसनका मुद्दामा 21 पीड़ित मध्ये 19 अर्थात करिब 90% बालबालिका रहेका छन्। अधिकांश पीड़ित 18 मुनिका किशोरी तथा दलित समुदायका छन्। ब्यूरोका अनुसार गरीबी, अशिक्षा, सामाजिक विभेद र कमजोर संरक्षण प्रणालीका कारण यी समुदाय अझ बढ़ी मानव तस्करको निशानामा पर्ने गरेका छन्। सीआईएनसँग कुरा गर्दै ब्यूरोका सूचना अधिकारी राजन लिम्बुले भन्नुभयो,
5: नेपालमा अहिले मानव बेचबिखन सम्बन्धी घटनाहरू चाहिँ अलिक वृद्धि भएको छ। यसमा आन्तरिक बेचबिखनहरू जस्तै माइनर केसेसहरू चाहिँ नाबालिकाहरू चाहिँ इन्टरनेट ट्राफिकिङहरूमा मसा सेन्टरहरू लगायत स्पाहरूमा र घरेलु कामदारको रूपमा अन्य रेस्टुरेन्ट लगायतहरूमा चाहिँ एक्सप्लोइटेसनहरू सेक्सुअली एक्सप्लोइटेसनहरू केसहरू एउटा देखिन्छ भने अर्को चाहिँ विभिन्न हिसाबले वैदेशिक रोजगारको सिलसिलामा बाहिर जाँदाखेरि ठगिने बिच भिसामा जाने त्यहाँबाट अन्य डोमेस्टिक वर्करको रूपमा विभिन्न ठाउँमा बेचिने किसिमको घटनाहरू पनि वृद्धि भएको छ। लगायत यो कम्बोडिया लगायत लाओसहरूमा पनि जुन साइबर स्क्यामिङको घटनाहरू अलिकति वृद्धि भएको छ। त्यसमा चाहिँ हामीले केही मुद्दाहरूको संख्याहरू पनि राष्ट्र भएको छ मानव जीवन ब्युरोमा, साथै र उद्धारको कार्यहरू पनि विभिन्न संघ संस्था र सरकारी निकायहरूसँग आबद्ध र सम्बद्ध र समन्वयमा चाहिँ उद्धार कार्यहरू पनि भइरहेछ।
3: स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनैतिक दलले कार्यवाही गरेमा पद स्वतः रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासको निर्वाचन आयोगले पद रिक्त गरेको निर्णयलाई सदर गर्दै पूर्व पुनर्वहालीको माग सहित दायर भएको रिट निवेदन खारेज गरेको हो। देशभर पछिल्लो 24 घण्टामा विपज्जन्य 42 घटनामा 3 मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परि 21 घाइते भएका छन्। प्राधिकरणको विवरण अनुसार सबैभन्दा धेरै सर्पदंश र पहिरोका घटना भएका छन्। पछिल्लो अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, भारी वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीको 1 र भूकम्पको 1 घटना दर्ता भएका छन्। विपदका यी घटनाबाट 34 जिल्ला प्रभावित भएका छन्। पहिरोमा परि 3 मृत्यु भएको हो भने सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, भारी वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 घाइते भएका छन्। प्राधिकरणका अनुसार देशभर 9 सड़क खण्ड अझै अवरूद्ध छन् भने 22 चौपायामा समेत क्षति पुगेको छ। मनसून सक्रिय रहेको अवस्थामा पहिरो, बाढ़ी, डुबान र सर्पदंशका घटना बढ़न सक्ने भएकाले जोखिम क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको जीतविहीन यात्रा टुंगिएको छ। प्रतियोगितामा 5 स्थानका लागि भएको खेलमा पनि नेपाल काजकिस्तानसँग सोझो सेटमा पराजित हुँदै 6 हार बेहोरेको हो। पाकिस्तानको इस्लामाबाद स्थित गारिसन जिन्हा स्पोर्ट कम्प्लेक्समा आज भएको खेलमा नेपाल काजकिस्तानसँग 3-0 सेटमा पराजित भएको हो। लगातार हारसँगै नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशजनक रूपमा समाप्त भएको छ।
6: मधेसमा मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी
7: लक्ष्मीपुर फरादबारतिर बढेछ। 2 नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलि छ।
6: बाल कुपोषण घटाउन स्थानीय सरकारको पहल कमजोर रिपोर्टसँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
9: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
10: गर्भवती हुँदा के खाने?
9: स्तनपानको मात्रा कसरी पुर्याउने?
10: शिशुलाई कहिलेदेखि थप खाना दिने?
9: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
10: यसको जवाब अनुमानमा होइन,
9: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
10: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 र पुनः प्रसारण राति 8
9: सँगै सीआईएनको फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
11: कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मध्य प्रदेशका 136 पालिका मध्ये 109 पालिकामा बाल बालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार मध्य प्रदेशका 109 पालिकामा शीघ्र कुपोषणको समस्या देखिँदा 18 पालिका त सर्लाहीका मात्रै छन्। स्वास्थ्य कर्मीका अनुसार यो अवस्था चिन्ताजनक हो।
13: शीघ्र कुपोषणको दर भन्नाले उचाइको तुलनामा आवश्यकता भन्दा कम तौल भएका बाल बालिकाको प्रतिशतलाई बुझाउँछ। सामान्यतया 5 वर्ष मुनिका बाल बालिकाको तौल र उचाइको अनुपातलाई हेरेर कुपोषणको अवस्थाबारे मापन गरिन्छ। मध्य प्रदेशमै सबैभन्दा बढ़ी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बाल बालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बालबालिका बढी कुपोषित पाइन्छ।
7: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलिक बढेको छ। त्यहाँ मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलिक बढेको छ। 2 नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलि छ। अहिले त धेरै ठिक भइरहेछ। मन्त्रालयबाट पनि आएको मान्छेहरू सबै अनुगमनमा प्रदेशको युनिसेफ अनि मन्त्रालयबाट परिवार कल्याण महाशाखाबाट पनि आउनुभएको उहाँहरू।
13: उच्च शीघ्र कुपोषणको प्रतिशत बढ्दै गए पनि पालिकाहरू आफैले कुपोषण घटाउनेतर्फ ठोस पहल गरेको पाइँदैन। 5.3% बालबालिकामा कुपोषण देखिएको चक्रघट्टा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राम बहादुर शाह।
14: अब हामीसँग त्यो बजेट आएन के सर? भविष्यको यो पोषण कार्यक्रमको बजेट पनि हुन्छ, पालिकाबाट पनि कहिले काहीँ त्यो आवश्यकता अनुसार विनियोजन गर्नुहुन्छ। हाम्रो त 3-4 लाख रुपियाँ सर्त अनुदानमा हुन्छ। त्यसमा धेरै कार्यक्रम 8-10 प्रोग्रामहरू हुन्छ, भिटामिन खुवाएदेखि लिएर गोष्ठी समीक्षाहरू होइन, सबै त्यसैबाट हुन्छ।
13: सर्लाहीमा 20 पालिका मध्ये लालबन्दी र हरियन नगरपालिकामा भने पोषणको अवस्था राम्रो देखिन्छ। लालबन्दीका स्वास्थ्य शाखाका अधिकृत रोशन चौधरी दक्षिणी बेल्टको तुलनामा शिक्षाको अवस्था राम्रो रहेको तथा स्वास्थ्यको पहुँच पनि भएकाले राम्रै अवस्था रहेको बताउनुहुन्छ।
15: खानपान चाहिँ सन्तुलित खाए सर, स्वास्थ्यको पहुँच राम्रो भयो, हाम्रो चाहिँ हरेक इन्डिकेटरहरू कभरेज राम्रो छ के सर, जस्तो परिवार नियोजनको, त्यसपछि सुरक्षित मातृत्वको, गर्भ जाँचहरू राम्रो भयो, पोषणको सेवाहरू राम्रो भयो के सर।
13: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढ़ी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका 6 कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरिबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावकसँगै बालबालिका पनि भोकै सुत्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
16: खानै नपाएर कुपोषित भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको अब एउटा घरमा तपाईँको अब उमेर नपुगिकन अब बसेनी अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा 6-7 कमाउने मान्छेहरू हुन्छ, कहिले तपाईँको खायो कहिले भोकै बस्छन् के, यस्तो छ त्यसै पनि। अनि तपाईँको मुस्लिममा पनि त्यसै छ।
13: स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील कुमार झाका अनुसार पर्याप्त र पोषिलो खाना नपाउनु, असुरक्षित खानेपानी र सरसफाईको कमी, उचित शिशु तथा बाल आहार व्यवस्थापनको अभावले बालबालिकामा कुपोषण देखा पर्ने गर्छ। अन्न, गेडागुडी, हरियो सागपात, माछा मासु र दही दूधको मात्रा मिलाएर खान नजान्दा, उक्त खानेकुराहरू किनेर खान सक्ने क्षमता नहुँदा कुपोषणको समस्या देखिएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन झाले बताउनुभयो।
17: एउटा चाहिँ अन्नको प्रकार, अर्को गेडागुडीको प्रकार, हरियो सागपातहरू होइन, त्यसपछि चाहिँ एउटा भनेको माछा मासु मध्ये कुनै एक प्रकार होइन बीच बीचमा खानुपर्छ, यो ब्यालेन्स नमिलेर यो अवस्था आएको छ।
13: बालबालिकामा कुपोषणको मात्रा कम गर्न सरकारले प्रत्येक स्वास्थ्य संस्थाबाट हलुवा जस्तै उपचारात्मक पोषण आहार RUTF निशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ। कड़ा किसिमको कुपोषण देखा परेको पालिकाहरूमा अब उक्त आहाराको मात्र भर नपरी पालिकाहरूले पनि अग्रसरता देखाएर सचेतना जगाउने र पोषणयुक्त खानेकुरा खानै नसक्ने परिवारलाई सहयोग गर्ने तथा उनीहरूलाई आय आर्जनमा जोड्नेतर्फ चासो देखाउन आवश्यक देखिन्छ। प्रभावित समुदायले बुझ्ने भाषामा र उनीहरूको पहुँचमा भएको संचार माध्यमबाट जनचेतना जगाउने र अभिभावकलाई जिम्मेवार बनाउने काम गर्नुपर्दछ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी पूर्व चेतावनी सन्देश देशैभर पुर्याउन सरकारलाई चुनौती।
18: तर अहिलेसम्म चाहिँ हामीले बाढ़ीको पूर्व सूचना मात्रै निशुल्क रूपमा आम नागरिकलाई पठाइरहेका हौं र त्यसो भन्दै गर्दा पनि हामीले देशैभरि पठाउन सकेका चाहिँ छैनौ।
0: बाढ़ी पूर्वानुमान सन्देश देशैभर पुर्याउने सरकारको योजना र यसको महत्वमा केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
20: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
21: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
20: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
22: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
23: कार्यक्रम साझा आवाज,
20: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
24: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
25: प्रोपराइटर मधुमाया जीजी, पढे होइन प्रोपराइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
20: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
21: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
22: पसिनाको सम्मान, समानताको अभियान,
23: कार्यक्रम साझा आवाज।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
26: बाढ़ी आउनु अघि कहाँ कहाँ सूचना आउँछन् होला? के देशैभरि बाढ़ी पूर्वानुमान सन्देश पुगेको छ? नमस्कार, म सन्तोष गन्धर्व। मध्य बर्खामा बाढ़ीको जोखिम पनि उत्तिकै हुन्छ। यस्तो अवस्थामा बाढ़ी पूर्वानुमानको सन्देश महत्वपूर्ण मानिन्छ। पूर्व सूचना रहे सचेतना अप्नाउन सके ठूलो क्षतिबाट बच्न सकिन्छ। बाढ़ी पूर्वानुमानको सन्देश र यी सन्देशका विषयमा आज हामीले बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
18: विगतको तुलनामा संकट आसन्न र जोखिमयुक्त समुदायसम्म सूचनाको पहुँच थप विस्तार भएको सत्य हो। तथापि उहाँले भने जस्तो अझै पनि नेपालका दूर दराजका केही समुदाय, बस्ती र केही क्षेत्रै पनि त्यसको पहुँचबाट केही टाढा रहेको हामीले पनि महसुस गरेका छौं। र त्यसमा मुख्यत बाढ़ी पूर्व सूचना जनस्तरसम्म पुर्याउनको लागि हामीले प्रयोग गरिराखेको र हामी निर्भर रहेको माध्यम भनेको मुख्य 2-3 वटा छ। एउटा, हामी बाढ़ीको सूचना एसएमएस मार्फत मोबाइलमा पठाउने गर्छौं र त्यो पठाउनको लागि हामीले देशभरि 273 वटा यस्ता बाढ़ीग्रस्त क्षेत्रहरू विगतको तथ्याङ्कको आधारमा तय गरेका छौँ।
0: बाढ़ीग्रस्त क्षेत्र भनेको अलिक बाढ़ी गइरहने ठाउँहरू,
18: विगतमा बाढ़ी गइराखेका, विगतमा बाढ़ीले क्षति गरिराखेका क्षेत्रहरू। यसमा प्रमुख नदीनालाहरू सबै समेटिन्छन्, तराईका चुरेबाट बहने सबै नदीनालाहरू समेटिन्छन्। अझै पनि हाम्रो दूरदराजमा, उदाहरणको लागि भेरी नदीलाई नै सम्झौं न, भेरी नदीको सुर्खेतको तल्लो क्षेत्रमा अझै पनि मोबाइलको नेटवर्क चाहिँ राम्रो छैन। त्यो तरंगा, चेपाङ, जामु लगायतका बस्तीहरूको हामी उदाहरण लिन्छौं। म आफै पनि त्यहाँ पुगेको छु। हामी यहाँबाट एसएमएस त पठाउँछौं, तर मोबाइल नेटवर्क नभएका कारणले समुदायले सूचना नपाइरहेको,
0: समयमै पुग्दैन।
18: एउटा अर्को, हामीले अलि प्रमुख माध्यम भनेको चाहिँ प्रयोग गरिराखेको माध्यम भनेको रेडियो र आम संचारका माध्यमहरू नै हुन्। अब त्यसको पनि पहुँच केही हदसम्म सीमित हुन सक्छ र फेसबुक लगायत सामाजिक सञ्जालहरूको प्रयोग गरिराखेका छौँ। त्यसको लागि इन्टरनेट चाहिन्छ, स्मार्टफोन चाहिन्छ र हाम्रो समुदायका सबै व्यक्तिहरू स्मार्टफोन फ्रेन्डली पनि, मैत्री पनि नहुनु होला। अथवा ग्रामीण स्तरमा हामीले कल्पना गर्दाखेरि एउटा संकटमा रहेको समुदाय जो चाहिँ नदीको तीरमा छ, विपन्न पनि हुन सक्छ, उसले इन्टरनेटको पहुँच अथवा मोबाइल डेटाकै कुरा गर्दाखेरि पनि त्यसको पहुँच भन्दा बाहिर उत्यो समुदाय।
0: यो चाहिँ तपाईँले जति पनि कुराहरू भन्नुभएको छ यो चाहिँ पूर्वानुमान गरिसकेपछि मेसेज पठाउने कुरा भयो, तर पूर्वानुमानै पनि त कतिपय अवस्थामा चाहिँ समयमै गर्न नसकिँदाखेरि पनि ढिला भएको भन्ने पनि छ।
18: अब त्यो पाटो पनि छ, त्यसमा चाहिँ तुलनात्मक रूपमा विगतको तुलनामा हामीले हाम्रो पूर्व सूचनालाई र पूर्वानुमान र पूर्व सूचनालाई विस्तार गर्दै आएका छौं र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू जहाँ हाम्रो स्टेसन नेटवर्क भन्छौ हामी मापन केन्द्रहरू मौसमको बाढ़ीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन जुन ससाना नदी जलाधारहरूमा त्यस्तो मापन गर्न सकिएको छैन अथवा ठूलैमा पनि कतिपय हिमालय क्षेत्रबाट बहने र अलिकति आम जनताको चासो कम हुने क्षेत्रहरू तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन जनसंख्या कम छ त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौ आम जनसंख्याको हिसाबले अनुपातमा तर पनि जोखिम त छ ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुन बाँकी छ त्यस र खाली जल तथा मौसम विज्ञान विभागले दश वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं सम्भवतः अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म किनभने नेपाल सरकारको एउटा अभियान पनि छ त्यो नेपाल सरकारको मात्र नभएर विश्वव्यापी अभियान हो सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसंघको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढ़ेको छ त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको चार वर्ष सन् 2030 सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य दिएको छ लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौं त्यसकारणले यो मनसूनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसूनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य त्यही हो कि बाई 2030 भन्छौ हामी सन् 2030 सबै नागरिकलाई जल तथा मौसमजन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ
1: नेपालमा बाढ़ी पूर्वानुमान कति विश्वसनीय छ यसको सफलता दर तपाईँहरूले केही मापन गर्नुभएको छ
18: हाम्रो हरेक वर्ष बाढ़ी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौं यो पछिल्लो पाँच वर्षदेखि हामीले गर्दै आएका हौं र विगतको पहिलो प्रतिवेदन हाम्रो पाँच वर्ष अगाडिको प्रतिवेदन हेर्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% हाराहारीमा छ

0: प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। स्थानीय तहमा जननिर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनीतिक दलले कार्यवाही गरेमा पद स्वत रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ। र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा सकिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
1: टाइम चेक, इट्स 8 PM।
2: अहिले बेलुकीको 8 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम व्याख्याम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज विक्रम सम्म 2083 साल साउन 13 गते बुधबार, अषाढ शुक्ल पक्ष पञ्चमी तिथि, इस्वी सन् 2026 जुलाई 29 तारीख, नेपाल सम्मत 1146। आज बिहान सूर्योदय 5:25 समयमा भएको छ भने सूर्यास्त भने साँझ 6:55 समयमा हुनेछ। सुनसरीका 10 पालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी, अवस्था थप जटिल बन्दै। कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चमा खड्काद्वारा पुनरावलोकन निवेदन दर्ता। बागमती सरकार गठनका लागि नेकपाद्वारा 5 सदस्यीय वार्त टोली गठन। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त। उद्योगी शेखर गोल्छा धितोपत्र तथा बीमा सम्बन्धी कोषहरूमा 1 करोड़ धरोटीमा रिहा। लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, 5 मन्त्रीको सामूहिक राजीनामा। काभा पुरूष भलिबल च्याम्पियनशीप अन्तर्गत हिजो भएको खेलमा नेपाल काजकिस्तानसँग पनि पराजित। साझा खबरको शुरूमा स्थानीय खबर। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक 24 जना उपसचिवहरूको सुरुवात गरेसँगै विभिन्न स्थानीय तह र सरकारी कार्यालयहरूको प्रशासनिक नेतृत्वमा पनि फेरबदल भएको छ। सुरुवात सूची अनुसार 9 जना उपसचिवलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ भने 5 जनालाई मालपोत कार्यालयमा खटाएको छ। बाँकी कर्मचारीहरूलाई विभिन्न मन्त्रालयमा तथा सरकारी निकायमा सरवा गरिएको छ। यसै गरी सिन्धुपाल्चोक जिल्लाको मैलम्ची नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भने अनुषा कोइरालालाई पठाएको छ। प्रशासनिक अनुभव र कार्यक्षमताका लागि परिचित कोइरालाले अब मैलम्ची नगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्ने भएका छन्। मैलम्चीका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र भने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत सरवा भएको छ। मिश्रको सरवा पछि रिक्त रहेको जिम्मेवारी कोइरालाले सम्हाल्ने भएको हो। मन्त्रालयको पछिल्लो निर्णयलाई प्रशासनिक स्थानीय तहको प्रशासनिक संरचनामा गरिएको महत्वपूर्ण फेरबदलको रूपमा समेत हेरिएको छ। विशेष गरी मेलम्चीमा नगरपालिकामा नयाँ नेतृत्व आएसँगै विकास, निर्माण, सेवा प्रवाह र प्रशासनिक कार्य सम्पादनमा नयाँ गति आउने अपेक्षा समेत गरिएको छ। साझा खबरमा अब राष्ट्रिय खबर। सुनसरीमा हिन्दू मुस्लिम समुदाय बीच उत्पन्न तनाव थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका 10 वटा स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालद्वारा जारी आदेश अनुसार साउन 12 गते बेलुका 8 बजेदेखि अर्को सूचना नभएसम्म कर्फ्यू लागू गरिएको छ। आदेशमा स्थानीय प्रशासन ऐन 2028 दफा 6 बमोजिम जारी गरिएको प्रशासनले जनाएको छ। कर्फ्यू लागू भएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई हिडुल गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। आदेश उल्लंघन गर्ने जो कोही व्यक्तिलाई प्रचलित कानून अनुसार कड़ा कार्यवाही गरिने प्रशासनले चेतावनी दिएको छ। प्रशासनले इटहरी उपमहानगरपालिका वड़ा नम्बर 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, रामधुनी नगरपालिका वड़ा नम्बर 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र र इनरुवा नगरपालिका दुबही नगरपालिका